0: खुसीको खबर।
1: तपाईं हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9680791694 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्न भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू:
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
10: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा सौम्य तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा सौम्य तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
12: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुम्रासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9458714894।
13: स्कुल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन डाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
6: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ। उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
13: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: सूचना सूचना सूचना
14: बेल बेल

0: कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूह मा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
1: नतिजाले देखाएको गोरखा स्कुल राम्रो
2: 2082 सालको एसपी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
0: हराम वितरण 2083 वैशाख 29 गते देखि जेठ 14 गते दिउँसो 3 बजे सम्म। न्यूनतम जीपीए विज्ञान समूह का लागि 2.8 र व्यवस्थापन समूह का लागि 2.4 आवश्यक पर्ने छ। इन्टरनेट बाट निकालिएको ग्रेड सिट बाट आवेदन दिन सकिने छ।
2: सामुदायिक विद्यालय का विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
0: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
2: अन्य विस्तृत जानकारी का लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
0: सम्पर्क घोराई 98578730715,
2: तुलसीपुर 98578761,
0: लमही 98578750707।
2: गोरखा स्कूल डान्स गुणस्तरीय शिक्षा को उत्कृष्ट गन्तव्य।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: के तपाई विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामी तपाईको माध्यम बनेर आएका छौं विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 0825218647
2: र 0825218780
3: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 5 गते मंगलबार, मे 19 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू। 2 महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव। कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा।
1: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन। खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव। एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच सम्बन्ध सुधार।

0: लिस्टमा अट्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
1: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
0: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा T20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत सातौं प्रतियोगिता आजबाट।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा समस्याग्रस्त सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न शुरू गरिएको प्रसंग।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो 378 जना पीड़ितलाई 13,99,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखनीय रूपमा रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो। पहिलो दिन बचत फिर्ता पाउने सहकारीका बचतकर्ता मध्ये कान्तिपुर सहकारीका 215 जनालाई 9,98,716 रूपियाँ, पशुपति सहकारीका 7 जनालाई 41,465 रूपियाँ र शिवशिखर सहकारीका 156 जनालाई 3,68,035 रूपियाँ गरी करिब 14,00,000 रूपियाँ फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज आचार्यले जानकारी दिनुभएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये प्राय साना बचतकर्ता छन्। तीमध्ये 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी बचत रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकृत गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समेत समितिले जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः फिर्ता गर्ने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले CIN बताउनुभयो।
3: समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। कान्तिपुर, पशुपति र शिवशिखर सहकारी तीनवटा सहकारीका बैंक भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौं।
0: प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरफिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको हो। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 बैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दरपेट विरूद्धको निवेदन दिनुभयो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद हिजो कामो प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। रिट निवेदनलाई एक सातासम्म पनि इजलास पठाइएको छैन। उनीहरूका गुनासालाई समेत साथै राखेर मल्लले हिजो 1 बजेसम्म दर्ता गर्न र आज सुनवाईका निम्ति पेशी तोक्न 3 पृष्ठको आदेश दिनुभएको थियो। उक्त आदेश अवज्ञा गर्दै सर्वोच्च प्रशासनले ती निवेदनहरूलाई हिजो साँझसम्म पनि दर्ता गरेको छैन। यसबारेमा विभिन्न बहस हुन थालेको छ। संसदमा सांसदहरूले पनि कुरा उठाउन थालेका छन्। CIN कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले अहिले पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएका विवाद र यस खालका गतिविधि सुहाउँदो नभएको टिप्पणी गर्नुभयो।
4: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला, स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दरपिटका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन।
0: संसदीय सुनवाई समितिले आज उजुरी खोलेर छलफल शुरू गर्ने कार्यसूची तय गरेकोले बुधबार प्रधान न्यायाधीशको सुनवाईको मिति तोक्ने सम्भावना छ। सोही दिन अनुमोदन भए राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई नियुक्ति दिँदै शपथ गराउनुहुनेछ। संसदको तयारीका बारेमा सीआईएनसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
5: दुईवटा उजुरीहरू प्राप्त भएको छ समितिमा। समितिको बैठक बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्ययोजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ।
0: नेपाल बार एसोसिएशनको बैठक आकस्मिक रूपमा हिजो बोलाइएको थियो। न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र प्राकृतिक मात्र होइन, यो अभिलेखीकरण हुने, विस्मृतिमा नजाने, ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको बारले टिप्पणी गरेको छ। हिजोको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले आपत्ति प्रकट गरेको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादामा रहेर सदनमा विरोध जनाउन आदेश गर्नुभएको छ। प्रचलित कानून, नियमावली र अभ्यासले समेत नदिएका विरोधका शैली सदनमा नदेखाउन पनि उहाँले निर्देशन दिनुभएको हो। श्रम संस्कृति पार्टीले हिजो प्रतिनिधि सभा बैठक कक्षमा प्ले कार्ड बोकेर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। सभामा निर्देशन दिँदै सभामुख अर्यालले भन्नुभयो, विरोध गर्ने विभिन्न शैली हुन्छन् तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गर्न आदेश गर्दछु। सदनमा पर्चा देखाएर विरोध गर्ने हाम्रा कानून, नियमावली र अभ्यासले दिएको छैन। हिजोको बैठकको आकस्मिक समय शुरू हुनासाथ श्रम संस्कृतिका सांसदहरूले रोस्टम अघि प्ले कार्ड देखाएर विरोध जनाएका थिए। यसैबीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल शुरू भएको छ। छलफलमा भाग लिँदै सांसदले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयनमा नहुने विगत देखिएको समस्या अब समाधान हुनुपर्नेमा जोड़ दिएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले बनाएका योजना कार्यान्वयनका लागि निजामती क्षेत्रको भूमिका।
6: संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौं। संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौं। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौं।
1: ग्रेड लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकारबीच विवाद। उपकुलपतिका लागि दरखास्त आह्वान लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भोतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
9: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
7: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772। कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
11: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
10: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैं सेवा गर्ने मौका दिनुहोस्।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
13: तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल र चीन शीर्षकमा खबर प्रकाशित छ। राष्ट्रिय गौरवको त्रिदेशीय लाइफ लाइन विराटनगर रानी शंखुवा सभा किमाथाङका सड़क सञ्जालमा जोड़िएको छ। उत्तर दक्षिण कोशी आयोजना अन्तर्गत शंखुवा सभाको खाँदबारीदेखि भोट खोला गाउँपालिकाको किमाथाङका सम्मको व्यापारिक मार्ग जोड़िएको हो। चीन नेपाल भारत जोड्ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारीको प्रयोगमा आउन अझै केही समय लाग्ने बताइएको छ। त्यस्तै बेरुजु नियन्त्रणमा चुनौती, कमजोर वित्तीय सुशासनको परिणाम शीर्षकमा अर्को खबर प्रकाशित छ। सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासन अभाव र जवाबदेहिताको संकटका बीचमा नेपालमा बेरुजु निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय सभा युवाको अपेक्षा सम्बोधन गरियो शीर्षकमा खबर प्रकाशित छ भने उपकुलपतिका लागि दरखास्त आह्वान शीर्षकमा अर्को खबर छ। सरकारले विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढ़ाएको छ। ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले हिजो दरखास्त आह्वान गरेको हो। त्यस्तै विद्यालय शिक्षा क्षेत्र सुधारमा छलफल शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्रपृष्ठमा सीमामा कडाईले माछा व्यवसाय उत्साहित शीर्षकमा बमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ। सरकारले भारतसँगको सीमा नाकामा गरेको कडाईले नवलपुरका माछा व्यवसायीहरू उत्साहित बनेका छन्। त्यस्तै उद्योगमा चिनीको समस्या हुन सक्ने विषयमा पनि अर्को खबर प्रकाशित छ।
15: नागरिक दैनिकमा भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर शीर्षकमा तपेन्द्र कार्केले लेख्नु भएको खबर छ। अनुसन्धान सुस्त, 90 थुनामा राख्ने प्रावधान प्रयोग हुन लागेको बारेमा उल्लेख गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको समाचारमा उल्लेख छ। अन्नपूर्ण पोस्ट दैनिकमा अमृत झा रिहाई प्रकरण परराष्ट्र मन्त्रालयले माग्यो माफी शीर्षकमा खबर छ। ईरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा याचना गरेको हो। आर्थिक कारोबार दैनिकमा खानीमा तौलपुल नराख्ने उद्योगको अनुमति खारेज गर्नु महालेखा शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। महालेखा परीक्षकको कार्यालयले खानी क्षेत्रमा तौलपुल नराख्ने र जथाभावी उत्खनन गरेर राजस्व छल्ने खानी तथा उद्योग संचालकहरूलाई कार्यवाही गर्न सरकारलाई सुझाव दिएको हो। सरकारले बारम्बार सूचना प्रकाशित गर्दै तौलपुल लगायतका यथोचित यन्त्र खानी क्षेत्रमा राख्न आग्रह गरे पनि बारम्बार अटेरे गर्दै आएका उद्योगहरूको उत्खनन अनुमति पत्र सम्बन्धमा कानून बमोजिम कार्यवाही गर्नुपर्ने महालेखाको सुझाव रहेको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी
0: आदिवासीको परिवारले खोले गुनासाका पोका शीर्षकमा नयाँ पत्रिका दैनिकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको छ अर्को खबर, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसलाको व्यवस्था गर्न सुझाव शीर्षक दिइएको छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, पूर्वाधार निर्माण तथा विकास आयोजना सम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानूनी र संस्थागत व्यवस्था गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बनाएको अध्ययन समितिले सुझाव दिएको छ। 25 चैतमा मन्त्रालयका सचिव पाराश्वर ढुंगानाको संयोजकत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। मन्त्रालयले हिजो उक्त प्रतिवेदन सार्वजनिक गरेको छ। एउटा पक्षको तर्फबाट 2 घण्टाभन्दा बढ़ी बहस गर्न नपाउने, फैसलाको पूर्ण पाठ 21 कार्यदिनभित्र आउने व्यवस्था गर्नुपर्नेमा पनि जोड़ दिइएको छ। डलरको मूल्य नयाँ उचाइमा 1 डलरको 154.4 रूपियाँसम्म पुगेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पेसिफिक समूह एपीजेले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजीजेजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा पनि उल्लेख गरिएको छ। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, चिपुवामा विद्यालय शीर्षकमा सुदीप कैनी लेख्नुहुन्छ, विद्यालय शिक्षाको क्षेत्राधिकारका विषयमा संघीय र स्थानीय सरकार बीच फेरि विवाद देखिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको सदस्यबाट सहयोगी र चन्दादातालाई हटाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा असहमति जनाउँदै स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। संघ र स्थानीय सरकारको फरक फरक निर्णय र कानूनले दुविधामा परेको विद्यालयहरूको गुनासो छ। ओली र भण्डारी बीच सम्बन्ध सुधार शीर्षकमा गंगा विषय लेख्नुहुन्छ, हिमालयले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो। यो निर्णयसँगै भण्डारी र ओली बीच विगत लामो समयदेखि जारी द्वन्द्व पनि विराम लागेको कतिपय नेताहरूले नै बताउने गरेका छन्। सहकारी बचत फिर्ताको पहिलो दिनमा 378 जनाले पाएको बारेमा अर्को खबर पनि छापिएको छ भने सरकार विरूद्ध विपक्षीको मोर्चाबन्दी शीर्षकमा कुलचन्द्र नेउपाने र गंगा विसीले लेख्नु भएको खबर छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण शीर्षकमा दुर्गा दुलाल र जयसिंह महराले लेख्नु भएको खबर पनि छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आजका लागि योजना बनाइएको सैन्य आक्रमण तत्कालका लागि रोकेको बताइएको छ। राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले गल्फ राष्ट्रहरूको आग्रहपछि तत्कालका लागि आक्रमण रोकिएको बताएका हुन्। अहिलेलाई गम्भीर वार्ता भइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा विश्वका नेताहरूले अनुरोध गरेपछि स्थगित गरिएको समेत बताउनु भएको हो। अमेरिका र इरान बीच बढ़दो तनावका बीच पाकिस्तानले कूटनीतिक सम्वादलाई थप तीव्र बनाएको छ। दुवै पक्षबाट कड़ा अभिव्यक्ति आइरहेका बेलामा वाशिङटनले अप्रिल 8 युद्धविरामपछि रोकिएको आक्रमण पुनः शुरू गर्न सक्ने संकेतहरू देखाएका छन्। यसैबीच पाकिस्तानका गृहमन्त्री तेहरान पुग्नु भएको खबरहरू बाहिरिएका छन्। इरानी राष्ट्रपति गृहमन्त्री सभामुखसँग भेटवार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युद्ध रूस र युक्रेन बीच जारी युद्धका क्रममा पछिल्लो घटनामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ। 1045 ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ। यो युद्ध शुरू भएताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीयमा कम खेलमा 150 विकेट लिने विश्व कीर्तिमान राखेका दिन नेपालले हिजो आईसीसी विश्वकप लीग 2 शीर्ष स्थानको स्कटल्याण्डमाथि 6 विकेटको शानदार जीत निकालेको छ। सन्दीपले 73 खेलमै विश्व कीर्तिमान रच्नुभयो। उहाँकै नाममा एक दिवसीय फर्म्याटमा कम खेलमा 100 विकेटको पनि रेकर्ड छ। 100 विकेट लिन उहाँले केवल 42 खेल खेल्नु भएको थियो। स्कटल्याण्डमाथिको जीतसँगै नेपाल 22 अंकका साथ शीर्ष 5 उक्लिएको छ। नेपालले एकैपटक 2 स्थान सुधार गरेको हो। नेपालले घरेलु मैदानमा भएको पछिल्लो 7 मध्ये 5 खेल जित्दै अंक तालिकामा सुधार गरेको हो। राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग दुईवटा टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो महिला टोलीले मलेसियामै दुईवटा अन्तर्राष्ट्रिय टी ट्वेन्टी आई खेल्न लागेको जानकारी दिएको हो। दुई राष्ट्रबीचको खेल 20 मे र 22 मेमा मलेसियामा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। आईसीसी टी ट्वेन्टी आई वरियतामा नेपाल 21 र मलेसिया 27 स्थानमा रहेको छ। नेपाल र मलेसियन महिला क्रिकेट टोलीले एकै वर्ष टी ट्वेन्टी आईको मान्यता पाएका थिए। र सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गतको 7 प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज आजदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजना हुँदैछ। यो प्रतियोगिता आगामी शुक्रबारसम्म चल्नेछ। 72 होलको प्रतियोगितामा 39 जना व्यावसायिक प्रोफेशनल तथा 12 जना एमेच्योर गल्फरले भाग लिन थालेका छन्।
1: कृषि र वन वातावरणमा बनाइएका योजना कार्यान्वयन कसरी हुँदैछ? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचार
17: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
18: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
19: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हाच्छिउँ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म,
17: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
18: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858858286।
20: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
21: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
22: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
23: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
24: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिग्रला।
1: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
23: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब कृषि मार्फत समृद्धिको कुरा। कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता बढ़ेको छ भने निर्यात पनि घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि निजामती प्रशासनसँग के कस्तो समन्वय गरेर काम गर्दैछ, हामीले कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीसँग कुराकानी गरेका छौं।
6: मैले एउटा मात्र निर्देशन के देखेको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँहरू सरासरी पनि विदेश छन्। आजको दिनमा हाम्रै साथमै बस्ने कर्मचारीहरूको सरासरी विदेश छन्। भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको विदा लिएर बस्नुपर्ने हुन्छ, कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन, यो देश कर्मचारीको पनि हो। यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रे भने होइन नि त, संयन्त्र सुध्रोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहारमा गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौँ, उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर
25: भनेको निजामती छ र कर्मचारी विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
6: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन, सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा बनाए, हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कारण व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै अथवा तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
25: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै सुझावहरू आइराखेको होला, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
6: छ? अब ससुराबा त हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ।
25: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्नुहुन्छ।
6: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ, म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ। तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो, प्र्याक्टिकल र टेक्निकलिटिज चाहिँ मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त, सो रुल अफ लको कुरा त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, 2 महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा,
0: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
1: गृहलिष्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
0: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
1: र आईसीसी विश्वकप लीग 2 स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल 5 स्थानमा उक्लियो, राष्ट्रिय महिला टोलीले मलेसियामा 2 टी20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत 7 प्रतियोगिता आजबाट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा संसद सरकार र सड़कमा विभिन्न मन्त्री सांसदका पहिरन र बोली भाषीको विषयमा टीका टिप्पणी र आलोचना हुने गरेको छ, र सामाजिक सञ्जालदेखि सरोकारवाला निकायले अब के विषयमा विरोध गर्ने भन्ने बारेमा विषय अभाव भएको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। मैदान जस्तो देखाइएको छ, दुईजना व्यक्तिहरू समानान्तर रूपमा उभिएका छन्, बीचमा केही कुरा जस्ता त्यहाँ ओहोर दोहोर गरिराखेको देखाइएको छ, ती दुई मध्ये एउटाले गरेको प्रश्नमा अर्को केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जुंगा दारी कपाल जस्मा पोशाकहरूमा विरोध त गरियो, अब केमा विरोध गर्ने, फसादै पर्यो भने।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಸ್.
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ.
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ.
1: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सफाई संस्थाद्वारा जनहितमा जारी सन्देश.
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर.
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन. लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ. यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ. प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश डेरीको छेउमा. प्रोप्राइटर प्रसुन ओझा. फोन नम्बर 0825209447.
3: एक पटक सेवा गर्ने मौका दिनुहोस्.
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
7: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने.
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
8: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952.
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
11: गोर्खा ग्रुप डाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घुराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ.
12: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना.
11: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म. न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ. इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ.
12: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ.
11: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ.
12: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ.
11: सम्पर्क घोराई 98578730715,
12: तुलसीपुर 98578761,
11: लमही 98578750707.
12: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य.
13: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो. यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज.

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 5 गते, तदनुसार सन् 2026 मे 19 तारीक मंगलबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हलेरी, प्युठानको रेडियो चुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: दुग्ध विकास संस्थानको क्षमता विस्तारमा सरकारले ध्यान दिने, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। दाङको झारगजेरी सामुदायिक वनको खैरका टेण्डरमा विवाद, व्यवसायमाथि आक्रमण गर्नेलाई कडा कार्यवाहीको माग।
2: सल्यानको रकम बढी छ, उसले पाउँथ्यो होला, प्रतिक्रियाले गर्दाखेरि के हुनै दिनुभएन। उहाँले ओपनिङ गर्ने समयमा लफडा भयो,
3: यो समितिमा यस्तो हस्तक्षेप गर्दै उहाँलाई कानून बनाउने हरसम्म उहाँलाई कार्यवाही गर्नुपर्छ।
1: सल्यानको कालीमाटी सातका वडाध्यक्षद्वारा धरना कार्यक्रम स्थगित, प्युठाना हुलाक मार्फत राहदानी वितरण शुरू, रूकुम पश्चिममा अलपत्र आयोजना पूरा गर्न सरकारलाई ध्यान आकर्षण।
0: र आर्थिक व्यथिति बढ्दा बेरोजुमा डुब्दै स्थानीय सरकार, कर्णाली प्रदेश सरकारको बेरोजु रकम पनि वर्षेनी बढ्दै, समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता गर्न शुरू।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँबुद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: दाङका स्थानीय तहमा बेरोजुको चाङ लागेको छ। आर्थिक वर्ष 2080-81 को लेखा परीक्षणबाट 10 पालिकामा 16,13,94,57,000 रूपियाँको लेखा परीक्षण गर्दा 36,40,79,000 रूपियाँ बेरोजु देखिएको छ। आर्थिक पारदर्शिता नहुँदा दाङमा स्थानीय तहमा हरेक वर्ष बेरोजु थपिँदै गइरहेको छ। विगत 4 वर्षको अन्तरालमा हरेक वर्ष करोड़ौं बेरोजु थप भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष उल्याइरहेको छ। आर्थिक वर्ष 2080-81 को लेखा परीक्षणबाट 10 पालिकामा 19,05,54,94,000 रूपियाँको लेखा परीक्षण गर्दा 27,97,60,000 रूपियाँ बेरोजु देखिएको थियो। महालेखा परीक्षकको 61 प्रतिवेदनले आर्थिक वर्ष 2079-80 10 पालिकामा 21,06,70,34,000 रूपियाँको लेखा परीक्षण गर्दा 63,61,37,000 रूपियाँ बेरोजु देखाएको थियो। महालेखा परीक्षकको 60 प्रतिवेदनले पनि आर्थिक वर्ष 2078-79 पछिल्ला 2 वर्षको भन्दा पनि धेरै बेरोजु देखाएको थियो। दाङका 10 पालिकामा 19,29,07,11,000 रूपियाँको लेखा परीक्षण गर्दा त्यस वर्ष 72,97,39,000 रूपियाँ बेरोजु महालेखाले 60 प्रतिवेदनमा देखाएको थियो। महालेखा परीक्षकको कार्यालयले हिनामिना र मस्यौट हानि नोक्सानी पारेको, अनियमित भएको प्रमाण कागजात पेश नभएको, जिम्मेवारी नसारेको, शोध भर्ना नलिएको, पेस्की फर्च्युट नगरेको र अन्य असुल गर्नुपर्ने जस्ता आर्थिक विषयलाई लिएर बेरोजुको रूपमा राख्ने गरेको छ। सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानून विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकम नै बेरोजु हो। प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रित नपुर्याई कारोबार गर्दा, राख्नुपर्ने लेखा नराख्दा, विमनासिब तरिकाले आर्थिक कारोबार गर्दा वर्षेनी बेरोजु बढ़ने गरेको छ। यसैगरी स्थानीय सरकार मात्र नभई प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समिति तर्फको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पनि बेरोजुको अवस्था उस्तै छ। महालेखा परीक्षकको कार्यालयद्वारा सोमबार सार्वजनिक 63 प्रतिवेदन अनुसार लुम्बिनीका 214 कार्यालयको 57,20,00,00,000 लेखा परीक्षण गर्दा 1.27% अर्थात 63,32,00,000 रूपियाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक 62 प्रतिवेदन अनुसार पनि लुम्बिनीको 1.22% अर्थात 65,82,21,600 रूपियाँ तथा 61 प्रतिवेदनले अध्यावधिक बेरुजु लुम्बिनी प्रदेशको 4,02,09,69,000 देखाएको थियो। 65,82,21,600 रूपियाँ बेरुजु आर्थिक वर्ष 2080-81 थप भएकोमा 63 प्रतिवेदनले आर्थिक वर्ष 2081-82 63,32,00,000 थप भएको देखाएको छ। महालेखा परीक्षकको 61 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2079-80 लुम्बिनी प्रदेशमा 1,12,63,45,000 रूपियाँ बेरुजु थपिएको थियो।
0: यसैबीच कर्णाली प्रदेश सरकारको बेरोजु रकम पनि वर्षेनी बढ़दै गएको छ। वित्तीय सुशासन कायम गर्ने भन्दै 2081 सालमै कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि 2081 निर्माण गरिएको थियो। सार्वजनिक आय व्ययको दक्ष परिचालन, त्यसको अभिलेख प्रतिवेदन र लेखा परीक्षण मार्फत सामग्री वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाबदेहीता अभिवृद्धि गर्ने गरी कार्यविधि ल्याइए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन। प्रदेशका सबै मन्त्रालयले आफ्नो मन्त्रालयको वित्तीय सुशासन जोखिम मूल्यांकन गर्ने गरेका छन्। उक्त मूल्यांकनका आधारमा मन्त्रालयमा बजेट विनियोजन गर्ने गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। सबै मन्त्रालयको वित्तीय सुशासन जोखिम मूल्यांकनको काम भने आर्थिक मामिला मन्त्रालयले गरिरहेको मन्त्रालयका वरिष्ठ राजस्व अधिकृत गणेश बहादुर चन्दले जानकारी दिनुभएको छ। कार्यविधि नै निर्माण गरी कार्यान्वयनमा ल्याए पनि कर्णाली प्रदेशमा वर्षेनी बेरुजु रकम बढ़दै गएको छ। आर्थिक वर्ष 2080-81 1.22% रहेकोमा आर्थिक वर्ष 2081-82 बेरुजुको ग्राफ बढ़ेर 2.08% पुगेको महालेखाको प्रतिवेदनले औल्याएको छ, जुन अन्य प्रदेशको तुलनामा दोस्रो सबैभन्दा धेरै रहेको बताइएको छ। मध्य प्रदेशको बेरुजु 3.77% सहित सबैभन्दा धेरै छ। यो सँगै कर्णाली प्रदेशको बेरुजु बढ़ेर 4,73,56,07,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2080-81 कर्णाली प्रदेशको बेरुजु रकम 4,12,05,84,000 रूपियाँ रहेको थियो।
1: दाङको तुलसीपुर छमा रहेको अपाङ्ग समाज सुधार केन्द्रमा व्हील चेयर तथा अन्य अपाङ्गता सहायता सामग्री मर्मत हुने भएका छन्। सोमबार केन्द्रमा विकास व्हील चेयर मर्मत सेन्टर स्थापना गरिएपछि अपाङ्ग भएकाहरूले प्रयोग गर्दै आएका तथा बिरामी सहायताका लागि अस्पतालहरूमा राखिएका व्हील चेयरमा समस्या आउँदा काठमाडौँ र पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको केन्द्रका अध्यक्ष उमाकान्त कडेलले बताउनुभयो। विगतमा व्हील चेयरमा सामान्य समस्या आउँदा सामान नपाइने, मर्मत गर्ने मान्छे नहुने अवस्था थियो, जसले गर्दा व्हील चेयरमा सामान्य समस्या आयो भने पनि कबाडीको भावमा बिक्री गर्नुपर्थ्यो। अब भने त्यो समस्याको अन्त्य भएको छ, उहाँले भन्नुभयो। उसै पनि सहजै प्रयोग गर्न सकिने व्हील चेयरको मूल्य 50,000 भन्दा माथि नै पर्छ। विगतमा संघ संस्था तथा स्थानीय सरकारबाट आवश्यक परेकालाई तत्काल व्हील चेयर उपलब्ध हुने वातावरण थियो, अहिले धेरै कम भएको छ। यसकारण पनि मर्मत सेन्टरको आवश्यक थियो, जो स्थापना गर्न सफल भएका छौं। गत पुष महिनामा आफूले प्रयोग गर्दै आएको व्हील चेयरमा समस्या आएपछि समस्या समाधानका लागि पोखरा पुग्नु परेको भन्दै तुलसीपुरमा भएको व्हील चेयर मर्मत सेन्टरले दाङ लगायत आसपासका जिल्लामा व्हील चेयर प्रयोगकर्तालाई सहज हुने बताउनु भएको छ। तुलसीपुरमा व्हील चेयर मर्मत सेन्टर स्थापना एकराज भण्डारीले लेखेको खबर आजको नयाँ गुजराती दैनिकमा प्रकाशित भएको छ।
0: पश्चिम दाङको बबई गाउँपालिका 6 र 7 पर्ने झारगजेरी सामुदायिक वन उपभोक्ता समूहले खैरको काठ लिलाम बिक्रीका लागि वैशाख 12 गते सार्वजनिक सूचना जारी गरेपछि शुरू भएको टेण्डर प्रक्रिया विवादमा परेको छ। वन समूहले टेण्डर फारम दर्ताको अन्तिम समय सोमबार दिउँसो 12 बजेसम्म तोकेको थियो। यसैगरी दिउँसो 2 बजे टेण्डर खोल्ने तयारी गरिएको थियो, तर केही व्यवसायीको हस्तक्षेपका कारण विवाद सृजना भएको हो। स्थानीयका अनुसार गणपति कथा मिल नेपालगंज बाँकेको तर्फबाट फारम खरिद गरेका बबई गाउँपालिका 7 निवासी सुरेश हमाल तथा ज्वाला समिल तथा फर्निचर उद्योगको नामबाट फारम खरिद गरेका बबई 6 स्थित बागदैला सामुदायिक वन समूहका अध्यक्ष समेत रहेका चित्र बहादुर डाँगीले अन्य व्यवसायीलाई टेन्डर प्रक्रियामा सहभागी नहुन चेतावनी दिएका थिए। सोही क्रममा बागदैला सामुदायिक वन समूहका अध्यक्ष डाँगिली क्यापिटल समिल प्रालीका संचालक सञ्जय थापामाथि हातपात गरेको सामुदायिक वन समूहले जनाएको छ। पीड़ित सञ्जय थापाले आफूलाई ठेक्का नहाल्नुहोस् भन्दै धम्की दिएको र स्वस्थ प्रतिस्पर्धाबाट जसलाई पर्छ उसैले काठ लिने तर ठेक्का हाल्न सबैले पाउनुपर्छ भन्दा आफूमाथि आक्रमण भएको बताउनुभयो। यस विषयमा प्रतिक्रिया दिँदै झारगजेरी सामुदायिक वन समूहकी अध्यक्ष रूपा राणाले घटनाबारे समूह गम्भीर रहेको बताउनु भएको छ। आफूले निष्पक्ष रूपमा टेण्डर प्रक्रिया मार्फत लिलाम काठ बिक्री गर्ने तयारी गरिरहेको अवस्थामा टेण्डर प्रक्रियामा अवरोध र विवाद सिर्जना हुनु दुःखद रहेको उहाँले बताउनुभयो।
2: हामीसँग 785.02 खैर घाटगति समय ल्याएको छौँ। हामीले ग्रेडिङ सबै भइसकेको छ। अब हामीले 2082/1/12 हामीले सूचना पत्रिकामा प्रकाशित गरेका थियौँ। यसको लागि 21 दिन सूचना निकालेका थियौँ र सूचनाहरू हामीले टेन्डर आह्वान गरेका थियौँ। निवेदनहरू हामी कहाँ 9 निवेदन आइसकेको थियो। 12 बजेसम्म दर्ता गरिसक्ने र 2 बजे हामीले टेन्डर ओपनिङ गर्ने भन्ने कुरा भइरहेको थियो। यही बीचमा उहाँले दर्तै गर्न लाग्दा किचकि निवेदनहरू बाहिर च्याटिदिनु भएको छ भने केही भित्र अब एकजनाले बाहिर सुरेश जस्तो लाग्छ मलाई बाहिर च्याटिदिने एकजनाको भित्र दर्ता गरिराखेको पनि रेशम गीत भन्ने यता शान्तिनगर खोला नेटिक हुनु उहाँको पनि निवेदन सोसियल गोजीमा राख्नु भएको छ। सुरेश खमाल भन्ने मान्छेले उहाँले खोज्नु भएको छ र चित्रबहादुर डाङ्गीले उता हानिराख्नु भएको देख्नु भएको छ। कार्यालयभित्र यस्तो अघि चित्रबहादुर डाङ्गीले हान्नुभएको थियो एउटा तुलसीपुरको अहिले सुरेशमा हान्दा हामी बिचमा होइन बारम्बार गरेर हामीले महिला टोलीहरूले नै रोकिराखेर बागदैला सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ।
3: उहाँ किन यसरी विवाद सिर्जना भयो हजुरहरूको यो खास के हो प्रक्रिया के हो प्रक्रिया मिस्न खोजेको
2: बल्ले खाने जस्तो देखियो यो अवस्थामा होइन भने हामी टेन्डर आह्वान गर्ने थिएनौँ। हामीलाई कुनै किसिमको 1 रुपियाँ कसैसँग खान छैन लिन छैन दिन छैन हामी पारदर्शी हुनुपर्छ भन्ने सोचले हामीले सूचना आह्वान गर्यौँ र हामीसँग 9 फर्म बिक्री भयो। आज टेन्डर ओपनिङ गर्ने समयमा लगडा भयो।
3: व्यवसाय व्यवसाय बीचको विवाद हो कि यो व्यवसाय र सामुदायिक वन बीचको विवाद हो?
2: सामुदायिक वनभित्र केही विवाद होइन, यो व्यवसाय
3: व्यवसायभित्र हुनुपर्ने के भयो भन्नु त
2: खास प्रक्रिया 2 बजे हामीले ओपनिङ गर्ने कस्तो अब टेन्डरमा जसको रकम बढी छ उसले नै पाउँथ्यो होला होइन। प्रक्रियाले गर्दाखेरि त्यो हुनै दिनु भएन उहाँहरूले
3: भनेको त्यो प्रक्रियामा आएन दर्ता भएन।
2: 2 मात्र भएको थियो अरू गर्नै बाँकी थियो। एकजना बाटोमा च्याकियो एकजनाको भित्रै दर्ता गर्न लागेको खोसेर गोजीमा राखियो। यस्तो परिवृत्ति भयो नि यही भित्र।
0: त्यस्तै वन समूहका सचिव टोप बहादुर चौधरीले विवाद सिर्जनापछि कार्य समितिको बैठकबाट हालको टेण्डर प्रक्रिया रद्द गर्ने र वनको कार्यालयमै पुगेर आक्रमण गर्ने व्यक्तिमाथि कानून बमोजिम तत्काल कार्यवाहीको माग गर्ने निर्णय गरिएको बताउनुभयो।
3: यस्तो अब जुन प्रक्रिया ढङ्गले झारे सामुदायिक वन उपभोक्ता समितिले एउटा नियम सम्बन्ध काम गरिरहेको थियो होइन, अब सब डिभिजन होइन जिल्ला वन कार्यालय लगायतको समन्वय गरेर काम गर्दा गर्दै पनि होइन यो समितिमाथि यस्तो हस्तक्षेप गर्दा होइन उहाँलाई कानुन बमोजिम हरसम्म उहाँलाई कार्यवाही गर्नुपर्छ। यसरी अफिस कार्यालयमा आएर उहाँको हातपात गर्न अधिकार होइन, यस्तो खालको एउटा अफिसमा आएर यो गर्नु गलत कार्य हो। उहाँहरूलाई अब दोषीलाई
0: यता डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी भक्त बहादुर चौधरीले टेण्डर प्रक्रियामा विवाद उत्पन्न भएको अवस्थामा सामुदायिक वनले ठेक्का रद्द गरी पुनः सूचना आह्वान गरी प्रक्रिया अगाडि बढाउन सक्ने बताउनुभयो।
8: यसमा सम्पूर्ण प्रक्रिया चाहिँ अब हामीले प्राविधिक सहयोग गर्ने हो होइन, लिलाम बिक्री गर्ने हो। त्यो लिलाम बिक्री गर्नको लागि सूचना निकाल्ने काम समूहको हो। दर्ता भइसकेपछि खोल्ने प्रक्रियामा बरु के हो भनेर नियमानुसार भ नभएको सम्पूर्ण चाहिँ उहाँहरूकै रोभरमा हेर्ने काम चाहिँ वन कार्यालयले गर्छ। तर चाहिँ अब यो टेन्डर प्रक्रियामै सुरक्षा दिने उखिस्ने भन्ने खालको चाहिँ हुँदैन। अब त्यस्तो खालको हुलदङ्गा भनौँ न च्याटिएको अब बलपत्रै च्याटपिटापिट गरेको अवस्थामा चाहिँ उहाँले त्यस्तो चाहिँ अब सुरक्षित देख्नु भएन भने उहाँले चाहिँ यसले चाहिँ प्रतिस्पर्धा भएको मानिएन भनेर उहाँले पुनः चाहिँ टेन्डरको लागि सूचना चाहिँ गर्न सक्नुहुन्छ, क्यान्सल गर्न सक्नुहुन्छ उहाँहरूको अधिकारको चाहिँ।
9: क्यान्सल गरिसकेपछि पुनः प्रक्रिया के गर्नुपर्छ? कहिले
8: पुनःको लागि फेरि पत्रिकामा चाहिँ सूचना निकाल्छन्, फेरि चाहिँ सेम प्रक्रिया दोहोरिन्छ।
9: समय कुर्नुपर्छ र तत्काल हुन्छ यो
8: समय त अब उत्तिकै समय हुन्छ। यसमा चाहिँ पहिले 21 थियो भने अब 15 भन्ने हुँदैन, फेरि 21 भन्ने हुन्छ। समय त कुर्नै पर्छ। समितिले चाहिँ त्यस्तो खालको प्रतिस्पर्धा भएन होइन, अब त्यो चाहिँ अब केही व्यक्तिहरूले मात्रै हाल्न खोजेन त्यहाँ चाहिँ भएको होला होइन मेरो अनुमानकै त्यहाँ पिटाकेट भयो अब च्यातिएको भन्ने हार्वर्डिङ सुने यदि त्यसको भएको छ भने पक्कै पनि कसैलाई चाहिँ त्यहाँ बोलपत्र दाखिला गर्न नदिएरै भए होला त्यो होइन दाखिला गर्न नदिनुको अर्थ के हो भने पूर्ण प्रतिस्पर्धा नहुनु हो पूर्ण प्रतिस्पर्धा नहुनु अर्थ त्यहाँनिर चाहिँ भयो भन्ने खालको लाग्यो भने समूहले पुनः चाहिँ निर्णय गरेर क्यान्सल गर्छ पुनः सूचना निकाल्ने भन्ने उनीहरूको अधिकार क्षेत्रभित्रको हो समूहले चाहिँ त्यही अधिकारले प्रयोग गरेर पुनः सूचना निकालेर बोलपत्र चाहिँ टेन्डर आह्वान गर्न सक्छ
0: घटनापछि स्थानीय बासी र वन समूहका पदाधिकारीहरूले सार्वजनिक सम्पत्तिको लिलाम प्रक्रियामा अवरोध सृजना गर्दै हातपातमा उत्रिने व्यक्तिमाथि कानून बमोजिम कड़ा कार्यवाही गर्न माग गरेका छन्
1: आजको परिवेशमा अब छोटो विश्राम
10: किसानहरूका लागि खुशीको खबर
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23-971
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ अब बाँकी खबर
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित छलफलमा उहाँले दूध उत्पादक किसानलाई समयमै भुक्तानी गर्न तथा दूध खरिद प्रक्रियालाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भएको हो छलफलमा दुग्ध विकास संस्थान अन्तर्गतको लुम्बिनी दुग्ध वितरण आयोजनाले क्षमता विस्तार सम्बन्धित प्रस्ताव प्रस्तुत समेत गरेको थियो मुख्यमन्त्री आचार्यले दूधबाट उत्पादन हुने सामग्रीमा विविधीकरण गरी उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ सहज रूपमा उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभएको छ
0: कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गेटमा शुक्रबारदेखि धरनामा बसेका सल्यानको कालीमाटी गाउँपालिका सातका वडा अध्यक्ष मित्रलाल रिजालले धरना फिर्ता लिनुभएको छ हिजो मुख्यमन्त्री कार्यालयका अधिकारीहरूले उहाँले राखेका मागका विषयमा सम्बन्धित निकायलाई पत्राचार गरेसँगै उहाँले धरना कार्यक्रम फिर्ता गर्नुभएको हो रिजालको सुर्खेतसँगै सिमाना जोडिएको बबई क्षेत्रबाट उहाँको वडामा जोड्ने बबई स्वामीवास घुइयाबारी सड़कको स्तर वृद्धि गरिदिनुपर्ने प्रमुख माग रहेको थियो यसैगरी सड़क कोहलपुरदेखि सुर्खेत जोड्ने रत्न राजमार्ग अन्तर्गत बबईदेखि उत्तरतर्फ पर्ने भेरी बबई डाइभर्सनको किनारै किनार 18 किलोमिटरमा उक्त सड़क निर्माण गर्नुपर्ने उहाँको माग रहेको थियो उहाँको प्रमुख माग प्रदेश सरकारले सम्बोधन गर्ने प्रयास गरेपछि धरना कार्यक्रम फिर्ता लिएर घर फर्किएको राजश्री रिजालले बताउनु भएको छ
1: दाङको राप्ती गाउँपालिका साथ छोटकी सिसनेहा निवासी विद्याबहादुर चौधरीले गाउँकै मालिकको घरमा 4 वर्ष कमैया बस्नु भएको थियो अर्काको जग्गा जमीन जोत्ने खेतीपाती गर्नेमै समय बित्ने गर्थ्यो उहाँका बुवाको उमेर पनि कमैया बसेरै बित्यो थारू समुदायमा कमैया बस्ने एउटा कुप्रथा थियो पछि सरकारले कमैया मुक्त घोषणा गरेपछि यो क्रम रोकियो तर खेतीपाती संघको साइनो भने टुटेन विद्याबहादुरले यो साइनोलाई झनै कसिलो बनाउनु भएको छ सिंगो गाउँपालिकामा उत्कृष्ट कृषकको परिचय बनाएका विद्याबहादुरको जीवन संघर्षपूर्ण छ ट्याक्टर चलाउन जान्नुभएका उहाँ नवलपरासी पुग्नुभयो त्यहाँ साउको घरमा गाड़ी चलाउने र उतै बस्न थाल्नुभयो त्यहाँ केरा खेती थियो विद्याबहादुरले केराको हेरचाह गर्न नवलपरासीमै सिक्नुभयो त्यहाँ काम जान्नुभएका उहाँले आफ्नो ठाउँको माटो सम्झिनुभयो यहाँ खेती हुन्छ भने हाम्रो ठाउँमा पनि होला भन्ने सोचे अनि जग्गा भाड़ा लिएर खेती गर्ने अठोत्तो जाग्यो उहाँले केरा खेती पनि शुरू गर्ने बेलाको छेर समेत सम्झिँदै भन्नुभयो त्यति बेला सही निर्णय गरेको रहेछु भन्ने अहिले गर्व लागेको छ कमैया परिवारका भएकाले विद्याबहादुरसँग खेती गर्ने आफ्नो जमीन थिएन गाउँका धेरै जग्गा भएका मानिससँग जग्गा भाडामा लिएर खेती गर्न थाल्नुभयो उहाँले शुरूमा 1 बिघामा 14 कट्ठा 7 धुर जग्गा भाडामा लिनुभयो आजभन्दा 6 वर्ष अघि उहाँले विभिन्न जातका केरा समेत रोप्नु भएको थियो अहिले त्यही पसिनाले नाम र दाम दुवै दिएको छ। खेतीपातीले उकासिएको जीवन दशरथ घिमिरेले लेखेको खबर आजको नयाँ राष्ट्रिय दैनिकमा तस्विरसहित प्रकाशित भएको छ।
0: प्युठानमा हुलाक मार्फत राहदानी वितरण शुरू भएको छ। सरकारको शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला हुलाक कार्यालय बीच राहदानी सुरक्षित रूपमा सेवाग्राहीसम्म पुर्याउने समझदारी भएपछि घरमै सेवाग्राहीले राहदानी पाउन थालेका हुन्। जिल्ला प्रशासन कार्यालयमा राहदानीको फारम भर्ने व्यक्तिबाट राहदानी प्राप्त गर्ने स्थानको विवरण समेत संकलन गर्ने गरिएको छ। राहदानी सम्बन्धित व्यक्तिले बुझे नबुझेको विवरण अध्यावधिक गर्ने

0: बचतकर्ताहरूको रकम फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो तीनवटा सहकारीका 378 जना साना बचतकर्ताहरूको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 जना साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्। हिजो पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब कर्मश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी सबैलाई फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभएको छ।
1: र पछिल्लो समय देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान समेत रहेको छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा भने धेरै गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौं। नमस्कार।

0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: मेरी आमोइनी घट बनाएछ मागे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हान्डल बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिसौ असना सासु चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9478814894
6: छोराले खोजेको आमाले
7: रोजेको
6: सम्पूर्ण गृहिणीको रोजाई

0: नवरत्न भोग
1: गृहपति
0: माइलो दाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थान खुसीको खबर
1: नवरत्न भोग गृहपति माइलो दाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
0: का लागि आधिकारिक विक्रेता
1: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
0: सम्पर्कका लागि फोन
1: 08259075753 र मोबाइल 9808864071
0: दुवै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
1: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दन्त परीक्षण तथा परामर्श सेवा,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत निकाल्ने,
4: दाँत भर्ने,
3: दाँतको जरादेखि उपचार गर्ने,
4: कृत्रिम दाँत लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
4: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
3: दाँतको कस्मेटिक उपचार,
4: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
6: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
6: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सूचना सूचना सूचना बलबलका पढाइमा
12: बनाउने हो ज्ञानी। गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
13: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
12: हराम वितरण 2083 वैशाख 29 गते देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूह का लागि 2.8 र व्यवस्थापन समूह का लागि 2.4 आवश्यक पर्ने छ। इन्टरनेट बाट निकालिएको ग्रेड सीट बाटै आवेदन दिन सकिने छ।
13: सामुदायिक विद्यालय का विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
12: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्। साथै यातायातको सुविधा पनि उपलब्ध छ।
13: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
12: सम्पर्क घोराई 98578 30 715,
13: तुलसीपुर 98578 61 51,
12: लमही 98578 50 707,
13: गोर्खा स्कूल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
14: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
15: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
16: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
15: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435 27 695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
18: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो पत्रिका एफएम 93.4 MHz।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: हीरा सुन चाँदी पसल नया व्यवस्थापन का साथ नया ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडीमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
3: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864448338 र 9802645818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
5: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
5: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
1: खुशीको खबर।
6: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
7: मोबाइल नम्बर 9680719194 र 9822186576।
8: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
10: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
11: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
12: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
13: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
11: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
14: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
15: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
16: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
15: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: 0825904601, मोबाइल नम्बर 97485060 र 98578440601।
1: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9847830627 र 9825227062।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेसराउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
3: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
3: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको

0: फर्मामा।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
0: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
2: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 082-521-904, मोबाइल नम्बर 98-99-77-735 र 98-578-58-2-86।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू: नशा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
0: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दान। फोन नम्बर 082-525-601, मोबाइल 97-487-071 र 98-10-87-31-80।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
0: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98-578-20-756।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
8: 10 बेड आईसीयू सेवा,
9: 10 बेड एनआईसीयू सेवा,
8: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
8: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
0: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी,
10: सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छार रोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढाजाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0149।
11: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
12: तपाई सँगसँगै

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847644683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट एकिन्द्र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97485-060-11 र 98578-40601।
10: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 MHz। तपाई सँगसँगै

0: കൃഷിന്റെ ഇഞ്ചിയ വർക്കത്തിൽ ഏറ്റവും തിന്നുന്നത്
1: कुनै पनि पिसानी तथा पेलानी को काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानी को काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।

0: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कूल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
1: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं।

भइरहेको इरानको भनाई र प्रिमियर लीगमा आर्सेनलले बर्नलीलाई हरायो सिटी भन्दा 5 अंकले अगाडि। नेपाल खबरमा अब पूरा खबर। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। लगत्तै संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले संसदीय सुनवाई समितिको बैठक राखिएको छ। उजुरी र सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाको सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बुधे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायीहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो सभा 1 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरफिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपन

0: थाना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख 25 रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र सिलवालले दरपीट विरूद्धको निवेदन दिनुभएको थियो। यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। ती देशमा 300 जनाभन्दा धेरै शंकास्पद संक्रमित रहेका छन्। प्रकोपबाट अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको छ। यी दुई देशमा संक्रमण बढ़दै गएपछि नेपालले पनि जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी शुरू गरेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज टचनका अनुसार तत्काल अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक छ। साथै प्रभावित व्यक्ति फेला परेमा क्वारेन्टीनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इबोला संक्रमितमा अचानक उच्च ज्वरो आउने र अत्याधिक थकान महसुस हुने, टाउको मांसपेशी र घाँटी दुख्ने, बान्ता हुने, पखाला लाग्ने र शरीरमा डाबर आउने लगायत लक्षण देखिन्छ। संक्रमितको सम्पर्कबाट टाढा रहने, व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै जोगिने मुख्य उपाय रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै केही ठाउँमा आज पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी देशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी नै रहनेछ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँमा, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 082520601, मोबाइल 97487071 र 98107183।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि $1 खरिद मूल्य 153.86 रूपियाँ र बिक्री मूल्य 154.46 रूपियाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च भाव हो। यसअघि हिजो अमेरिकी डलर एकको खरिद दर 153.25 रूपियाँ र बिक्री दर 153.85 रूपियाँ रहेको थियो। भारतमा डलरको मूल्य बढ़ेसँग दरले स्वत नेपालमा पनि बढ़ने गर्छ। डलरको भाव बढ़दा विदेशी मुद्रामा हुने आमदानी बढ़छ। रेमिट्यान्स निर्यात विदेशी पर्यटन मार्फत हुने आमदानी बढ़ने गर्छ, तर आयात भने महँगो पर्छ। आज युरोपियन युरो एकको खरिद दर 178.95 रूपियाँ र बिक्री दर 189.64 रूपियाँ युके पाउण्ड स्टर्लिङ एकको खरिद दर 205.48 रूपियाँ र बिक्री दर 206.28 रूपियाँ स्विस फ्रैंक एकको खरिद दर 196.64 रूपियाँ र बिक्री दर 196.40 रूपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 110.38 रूपियाँ र बिक्री दर 110.45 रूपियाँ क्यानेडियन डलर एकको खरिद दर 111.89 रूपियाँ र बिक्री दर 112.32 रूपियाँ छ। सिंगापुर डलर एकको खरिद दर 120.18 रूपियाँ र बिक्री दर 120.65 रूपियाँ तोकिएको छ। नेपाल दूरसंचार प्राधिकरणले नियमअनुसार बुझाउनु पर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 वटा इन्टरनेट इमेल सहित सेवा प्रदायकलाई अनुमति पत्र अर्थात लाइसेन्स किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न 17 वटा कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्तीय विवरण रोयल्टी रकम र ग्रामीण दूरसंचार विकास कोष आपतको बक्यौता दाखिल गरेका छैनन्। पटक पटक पत्राचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा संचालन क्षेत्र ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ। दूरसंचार ऐन 2053 को दफा 28 बमोजिम कार्यवाही अगाडि बढ़ाउन अघि प्राधिकरणले दफा 28(4) अनुसार सफाई पेश गर्ने अन्तिम अवसर दिएको जनाएको छ। तोकिएको 15 दिनभित्र चित्तबुद्ध स्पष्टीकरण वा सफाई पेश नगरेमा ती 17 वटा इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र खारेजीको प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले चेतावनी दिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। वहाँले कतार साउदी अरब र यूएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारीकमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरू गरेका थिए। जवाफमा इरानले खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गर्दै आएको थियो। पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ। अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढ़ेमा केही दिन केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो। अब खेल खबर। इंग्लिश प्रीमियर लीग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ। उपाधि नजिकै पुगेको आर्सनलले गैराती भएको खेलमा बर्नलीलाई 1-0 हराएको हो। खेलमा एकमात्र गोल काई आबर्टेजले गरे। यो जितसँगै आर्सनलले शीर्ष स्थानमा 5 अंकको अग्रता बनाएको छ। आर्सनलको 37 खेलमा 82 अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको 36 खेलमा 77 अंक छ। सिटीले आज राति हुने खेलमा बर्नमाउथलाई हराउन नसकेमा आर्सनल लीग च्याम्पियन हुनेछ। अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग खेल्नेछ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज। सर्वोच्च अदालतमा उत्पन्न घटनाबारे नेपाल बारको 5 बुझे विमति आन्दोलनको घोषणा। इबोलाको जोखिम कम गर्न नेपालमा पनि उच्च निगरानी थालियो। अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न आवश्यक। देशैभर गर्मी बढ़्यो। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तापक्रम थप बढ़ने कतै कतै पानी पर्ने सम्भावना। इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। पाकिस्तानी मध्यस्थकर्ता मार्फत अमेरिकासँग कुराकानी भइरहेको इरानको भनाई। र प्रिमियर लीगमा आर्सनलले बर्नलीलाई हरायो सिटीभन्दा 5 अंकले अगाडि।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: अत्याधुनिक सिटी स्कैन सेवा अब तुलसीपुर को सुलभ सिटी स्कैन सेंटर में
2: हजुर वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलॉजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्यूमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: खुसीको खबर
6: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
6: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
7: मोबाइल नम्बर 98-6-80-79-194 र 98-22-81-56-76।
5: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: छोराले खोजेको
9: आमाले रोजेको
8: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
9: गृहपति
8: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
9: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
8: तुलसीपुरका लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
8: सम्पर्कका लागि फोन
9: 08259075 3 र मोबाइल 98088640071।
8: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
10: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू,
12: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
14: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
15: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
14: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
15: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
16: हामी कहाँ साल, सिसो, अस्ना, सासु चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
17: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका छ गुम्रासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9858723894, 9874184994।
18: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
18: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
20: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
22: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
22: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
24: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
25: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
26: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
25: फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
26: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
25: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
26: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
25: सम्पर्क घोराई 9858730715,
26: तुलसीपुर 9858761051,
25: लमही 9858750707।
26: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
18: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
27: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
29: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
0: सम्पर्क
2: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपलबोर्ड देखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864448338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ। मोबाइल नम्बर 9558825188 र 9848404188।
6: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
7: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
8: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
8: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
11: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
10: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली। मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
6: किसानहरूका लागि खुसीको खबर
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971
7: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: मेरी आमोइनी कत बोलाएछस् माग्नी, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिस्टो असरा सालको चौक झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासो दाङ।
3: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9484।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452 27974। सेवा गर्ने मौका दिनुहोस्।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
8: हाम्रा सेवाहरू नसा तथा हारजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
8: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
11: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98-578-20-756।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 MHz।
14: तपाई सँगसँगै

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरू जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुरू जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
2: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
3: अब के हुनु नि बाबु, डाँट दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
2: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: भर्ना खुल्यो।
0: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ, बरुवा गाउँ दाङ, फोन नम्बर 082-520-955।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 082-522-686 र 590-475।
1: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा भर्ना खुल्यो।
0: मध्य पश्चिमकै उत्कृष्ट QA सर्टिफाइड क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जेनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98-478-36-596।
9: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो।

0: पालीको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ। अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन हो।
5: बिहान 11 बजेको प्रकृति समय सन्देश। रुख रोपौं वन जोगाऊ।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुशी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए मिरा, के भयो, बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छेस् त, रातभरि सुतिनस् क्या हो?
9: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
10: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन, लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश टेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
8: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
11: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
12: मध्य पश्चिमकै उत्कृष्ट QA सर्टिफाइड क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 0082320316 र मोबाइल नम्बर 9847736596।
12: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
13: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
12: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।

0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
1: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
2: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मास पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
2: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858858286।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर डाङ। फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9578822915।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858740601।
7: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
8: 2082 सालको एसडी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
7: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
8: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
7: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
8: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
7: सम्पर्क घोराई 9857830715,
8: तुलसीपुर 9857861051,
7: लमही 9857850707।
8: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षा को उत्कृष्ट गंतव्य।
3: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
9: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
9: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
9: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
10: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।

0: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघार तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
0: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558761051 र 9558761052।
2: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
3: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306627 र 9825227062।
2: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर दाङ।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भर्ना खुल्यो।
0: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ, बरुवा गाउँ, दाङ। फोन नम्बर 0825209555।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
6: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9585835952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: किसानहरूका लागि खुसीको खबर।
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98-578-23-971।
6: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98-228-041-29।
12: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: तपाई सँगसँगै

Jesse and Jay.

0: भर्ना खुल्यो
1: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ डाङ फोन नम्बर 082-520-955।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरि बिक। सम्पर्क मोबाइल 98578720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर रक्षा चौर दाङ फोन नम्बर 082-520-005 मोबाइल नम्बर 98578-21524 र 98578-22915।
7: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
7: सम्पर्क
8: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्डदेखि दक्षिण तर्फ।
1: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98164-48838 र 98062-45818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
1: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा 15 गते साँझ 4 बजे, भर्ना शुरू 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन 21 गतेदेखि, सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
1: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 98578-61051 र 98578-61052।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: बदमाश आएको सरकार छ हाम्रो बनमा, ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है। बल्ल नि थियो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
10: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
12: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
11: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
13: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
14: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
15: मध्य पश्चिमकै उत्कृष्ट QA सर्टिफाइड क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596। स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
15: हाम्रो आफ्नै उद्योगबाट उत्पादन

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन। आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको कुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न संसदीय सुनवाई समितिको बैठकमा विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले संसदीय सुनवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। तर सत्तारूढ़ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डाक्टर लेखजङ थापा र राजीव खत्रीले सुनवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अन्यल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा उहाँको जोड़ छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर शर्मामाथि संसदीय सुनवाई प्रक्रिया आज बिहानदेखि शुरू भएको हो। उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले आजै उजुरीकर्तासँग छलफल गरेर आजै दिउँसो प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई बोलाउने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल भइरहेको छ। यो प्रस्तावमा हिजोदेखि छलफल शुरू भएको थियो। गएको वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि मन्त्री डाक्टर वाग्ले जवाब दिने तालिका छ। आजको प्रतिनिधि सभाको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले विरोध जनाउनुभयो। आज दिउँसो 1 बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञ सहितको 15 सदस्यीय टास्क फोर्स गठन गरिएको छ। कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। सूचकको आधारमा 20 वडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। संघ प्रदेश र पालिकासँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहतलाई सरल प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। कार्यदलले दिएको सुझावको आधारमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ। पछिल्लो समय जंगली जनावरहरू बस्तीमा

0: पुगेर आक्रमण तथा बालीनाली नोक्सानी गर्ने घटना बढ़न थालेका छन्। चितवनको इच्छा कामना गाउँपालिका एक कुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गएको छ। 13 वर्षीय मनितासहित ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुगेको छ। यसअघि 9 वर्षीय नमुना चेपाङ 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको थियो। नमुना, सञ्जय र मनिता एकै परिवारका हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको जेठ 1 गते घरमा, सञ्जयको शनिबार राति उपचारको क्रममा र मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। गएको वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि 3 जना बालबालिका गम्भीर बिरामी परेका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा महानगरले अमरसिंह माविको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर चलायो, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
6: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
5: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
8: समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
8: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98-511-77-19 वा 98-576-21-314 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे, आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी, कृषि तथा वन मन्त्रालयद्वारा मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेको छ। आज बिहान महानगरको टोलीले सुरक्षाकर्मीको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचना निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाएको पोखरा महानगरपालिकाले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 500 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,95,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,94,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 5,040 रूपियाँमा कारोबार भइरहेको चाँदी आज तोलाको 5,085 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाको लस एन्जलस नजिकै सिमी भ्याली क्षेत्रमा ठूलो डडेलो फैलिएको छ। घाँसे तथा झाड़ी क्षेत्रमा लागेको डडेलो तीव्र हावाका कारण फैलिँदा हजारौं बासिन्दा विस्थापित हुने जोखिम छ। कतिपयले घर छोड्नुपर्ने अवस्था छ। डडेलो फैलिएसँगै निभाउन अग्नि नियन्त्रक लागि परेका छन्। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट झण्डै 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा डडेलो लागेको हो। 1,25,000 जनसंख्या रहेको त्यस क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रक निकायले उच्च सतर्कता अप्नाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्यालिफोर्नियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ। त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि मानिसलाई सुरक्षित रहन र पूर्व तयारी गर्न भनिएको छ। पछिल्ला वर्ष जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाड़ीजन्य डडेलो र आगलागीका घटना बढ़दै गएका छन्। क्यालिफोर्निया हरेक वर्ष आगलागीको चपेटामा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ। अब खेल खबर। आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 7:45 जयपुरमा शुरू हुनेछ। अंक तालिकामा राजस्थान 12 खेलमा 12 अंकका साथ 5 औं र लखनऊ समान 12 खेलमा 8 अंकसहित अंक तालिकाको पुछारमा छ। यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै प्लेअफमा पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको पुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाड जोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र

0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गोलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107130
1: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 98578121524 र 98578229015 कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
4: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478133923 र 97492965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
6: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारो रोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228041129।
7: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध।
8: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578220756।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।

0: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पताल को अगाडि समीक्षालय भवन
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भयो बोलादै के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
4: भर्ना खुल्यो
5: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
4: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिप सुरक्षित राख्नुहोस् थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 0825209555
6: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ
6: सम्पर्क
8: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्डदेखि दक्षिण तर्फ
7: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार मोबाइल नम्बर 9164848338 र 9802645818 एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ
10: 2082 सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना
9: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ
10: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ
9: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन् साथै यातायातको सुविधा पनि उपलब्ध छ
10: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ
9: सम्पर्क घोराई 9857830715
10: तुलसीपुर 9857831
9: लमही 9857850707
10: गोर्खा स्कुल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य
11: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
12: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
13: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
14: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
13: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
14: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
15: घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
16: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त।
15: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले ह्यान्डल बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ साल सिसो असना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
18: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558723894 9458314894।
19: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
20: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
21: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
22: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: छोराले खोजेको
24: आमाले रोजेको
23: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग
24: गृहपति
23: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त छन् खुसीको खबर,
24: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
23: का लागि आधिकारिक विक्रेता
24: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
23: सम्पर्कका लागि फोन
24: 08259075 र मोबाइल 9808864071।
23: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
24: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
25: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
26: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848303627 र 9825227662।
25: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
27: सबैलाई
28: बल्ल नि थियो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौँ, सरसफाई गरेनौँ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
29: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
28: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
29: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
28: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
29: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
30: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822186576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: किसानहरूका लागि खुशीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
7: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
5: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904, मोबाइल नम्बर 98689773735 र 98578852686।
8: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
9: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
10: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाइबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
8: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू:
16: दन्त परीक्षण तथा परामर्श सेवा,
15: दाँतको एक्सरे,
16: दाँत सफा गर्ने,
15: दाँत निकाल्ने,
16: दाँत भर्ने,
15: दाँतको जरादेखि उपचार गर्ने,
16: कृत्रिम दाँत लगाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार,
16: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
15: दाँतको कस्मेटिक उपचार,
16: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
17: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
18: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
19: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
18: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
19: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
18: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
20: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
21: मध्य पश्चिमकै उत्कृष्ट QA सर्टिफाइड क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
20: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 082-525-316 र मोबाइल नम्बर 98478-36596।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरको 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निराशाजनक। दाङको दंगीशरण एकमा टीन वितरणमा पक्षपातको आरोप। विपन्न परिवार वञ्चित भएको स्थानीय नागरिकको गुनासो।
1: दाङको लम्ही नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। कर्णाली प्रदेशमा बाल अधिकार संरक्षण गर्ने स्थानीय तहसँग साझेदारी। व्यवस्थित गृह योजना अनुसार विकास गर्न सके मात्रै नमूना शहर निर्माण सम्भव रहेकोमा जोड़।
0: संसदीय समितिबाट प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सर्वसहमत अनुमोदन। विस्थापित सुकुम्बासीहरूलाई प्रति परिवार 25,000 दिने सरकारको निर्णय। श्रम संस्कृति पार्टीले आज पनि प्ले कार्ड देखाएर प्रतिनिधि सभामा विरोध गर्यो।
1: र विदेश खबरमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। खेल खबरमा बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ

0: 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै संचालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको 10 महिनामा 39.91% मात्रै बजेट खर्च गरेको पाइएको छ। यसरी हेर्दा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च एकदमै पनि निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 लागि 38.81 अर्ब बजेट विनियोजन गर्दै पूँजीगत तर्फ 23.47 करोड़ 14 लाख र चालूतर्फ 15.43 करोड़ 85 लाख रूपियाँ छुट्याएको थियो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म जम्मा 13.79 करोड़ 91 लाख रूपियाँ मात्रै खर्च भएको छ।
1: डाङका स्थानीय तहमा बेरोजुको चाङ बढ़ेको छ। आर्थिक वर्ष 2080-81 को लेखा परीक्षणबाट 10 पालिकामा 16.13 करोड़ 94,57,000 रूपियाँको लेखा परीक्षण गर्दा 36.40,79,000 रूपियाँ बेरोजु देखिएको हो। आर्थिक पारदर्शिता नहुँदा दाङमा स्थानीय तहमा हरेक वर्ष बेरोजु थपिँदै गएको छ। विगत 4 वर्षको अन्तरालमा हरेक वर्ष करोड़ बेरोजु थप भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष 2080-81 को लेखा परीक्षणबाट 10 पालिकामा 19.05 करोड़ 54,94,000 रूपियाँको लेखा परीक्षण गर्दा 27.97,60,000 रूपियाँ बेरोजु देखिएको थियो। महालेखा परीक्षकको 61 प्रतिवेदनले आर्थिक वर्ष 2079-80 10 पालिकामा 21.06 करोड़ 70,37,000 रूपियाँको लेखा परीक्षण गर्दा 63.61,37,000 रूपियाँ बेरोजु देखाएको थियो। महालेखा परीक्षकको 60 प्रतिवेदनले पनि आर्थिक वर्ष 2078-79 पछिल्लो 2 वर्षको भन्दा पनि धेरै बेरोजु देखाएको थियो। दाङका 10 पालिकामा 19.29 करोड़ 7,11,000 रूपियाँको लेखा परीक्षण गर्दा यस वर्ष 72.97,39,000 रूपियाँ बेरोजु महालेखाले 60 प्रतिवेदनमा समेत देखाएको थियो।
2: लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशको राजधानी प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरूयोजना अनुसार विकास गर्न सके मात्रै नमूना शहर निर्माण गर्न सम्भव हुने बताउनु भएको छ। नवनिर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उहाँले संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै शुरू हुने उल्लेख गर्नुभएको हो। लुम्बिनी प्रदेश यस मामिलामा देशका 7 प्रदेशमध्ये अगुवाई गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले भर्जिन ल्याण्डमा निर्माण गरिएको प्रशासनिक केन्द्रको महत्व ठूलो रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँका अनुसार गुरू योजना कार्यान्वयन गर्न सके राजधानीलाई आधुनिक व्यवस्थित र आकर्षक शहरका रूपमा विकास गर्न सकिने उल्लेख गरिएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी, प्रमुख सचिव कृष्ण प्रसाद काप्रे, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिलीराज अर्याल लगायतको सहभागिता रहेको थियो।
1: दाङको लमही नगरपालिका औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ। 5 वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्याउने खोप छुटेका बालबालिकाको पहिचान गर्ने पूर्ण खोप सुनिश्चित गर्ने तथा खोप कार्यक्रमलाई दिगो बनाउने उद्देश्यका साथ आयोजित एक विशेष कार्यक्रमका बीच लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदाय स्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेपछि आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्ण खोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोड़िएको महत्वपूर्ण अभियान भएको समेत बताउनु भएको छ।
2: दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको आयोजनामा आज आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र

बजेटका लागि योजना तर्जुमा सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नगर प्रमुख टीकाराम खड्गाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अरियालले योजना तर्जुमाको सैद्धान्तिक विषयमा प्रशिक्षण दिनुभएको थियो। यसै गरी अर्का प्रशिक्षक विश्वमणि खनालले योजना तर्जुमाका सात चरणबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले पौष मसान्तसम्म बजेटको पूर्व तयारी गर्ने, स्रोत अनुमान र बजेट सीमा निर्धारण, वैशाखसम्म बस्ती स्तरका योजना र कार्यक्रम छनौट गर्ने, जेठ पन्ध्र गतेसम्म बस्ती स्तरबाट आएका योजनालाई प्राथमिकीकरण गरी नगरमा पठाउने र नगर कार्यपालिकामा वृहत छलफल गरी असार दश गतेभित्र वर्षे नगरसभाबाट पेश गरी स्वीकृति गर्ने प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो। यसै गरी योजना तथा बजेट निर्माण गर्दा लैंगिक समानता र समावेशीकरण लक्षित वर्गलाई समेत मध्यनजर गर्नुपर्ने उल्लेख गरिएको छ।

0: प्युठानको नौबहिनी गाउँपालिका छ लुङमा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। जेठ तीन गते 19 वर्षीय मधु सुनारको फेरा सामुदायिक वनमा भीरबाट लडेर मृत्यु भएको घटना सम्बन्धी अनुसन्धानका क्रममा पाँचजनालाई पक्राउ गरेको हो। मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हरि भट्टराईले जानकारी दिनुभएको छ। पक्राउ पर्नेमा सोहीवडाका स्थानीय केशव केसी, गोविन्द घरती, नरेन्द्र केसी, वसन्त बहादुर घरती र युवराज केसी रहेका छन्। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याथप गरिएको छ। स्थानीयका अनुसार वनभोज खान गएका 6 जना युवालाई स्थानीयले लखेर्दा भीरबाट लडेर मधु सुनारको ज्यान गएको थियो। मृतकका परिवारले घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्।
1: दाङको दंगीश्रण गाउँपालिका एकमा खरको छाना भएका घर परिवारलाई निशुल्क जस्ता पाता टिन वितरण गर्ने सरकारी कार्यक्रममाथि स्थानीयले पारदर्शिता नभएको आरोप लगाएका छन्। वास्तविक गरीब तथा कमजोर आर्थिक अवस्था भएका नागरिकलाई नदी पहुँचवाला र सम्पन्न व्यक्तिहरूलाई टिन वितरण गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन्। स्थानीय जगबहादुर ओलीले थायी रूपमा फुर्केसल्लीमा बसोबास गर्दै आएका नागरिकलाई टिन नदिएको तर गाउँ छोडेर अन्यत्र बसोबास गर्नेहरूले टिन पाएको गुनासो गर्नुभयो।
2: पूर्व कालदेखि घरलाई टिन नपाउने, अहिले भर्खरै बनेर सिटिङमा बनेका घरलाई टिन दिने, यो एउटा आशयको विलम्बना के हो? मैले त्यही भन्न खोजे,
3: खासमा के हजुरलाई चित्त बुझेन?
2: मलाई चित्त बुझेन, त्यसरी त होइन, अन्याय हो त्यो, यता जब नि अन्याय भएको छ।
3: अनि हजुरले पनि त्यो टिनको लागि आवेदन दिनुभएको थियो वडामा?
2: मैले पनि फर्म दिएको छु।
3: अनि के भन्नुभयो तपाईँले?
2: पहिलो प्रश्न मैले के उठाएको भने, जो स्थायी रूपमा बसिरहेको छ त्यहाँ फुरीसल्लीमा, पहिला प्रश्न दिनुहोस् अहिले पाउनेलाई, जो दाङ बस्नु भएको छ त्यहाँले पछाडि पाउनुहुन्छ, पाउने नपाउने हुन्न, सरकारको बजेट हो। त्यही भनेको थिएँ, उहाँले के भन्नुभयो भने सिधै हान्न उठ्यो मलाई, पहिले दाङ बसेर पाइन्न भने किनभने भने हान्न उठ्नुभयो उहाँहरू।
3: अब के भन्न चाहनुहुन्छ?
2: मेरो इच्छा के हो भने, मलाई अन्याय भयो, दलितहरू नपाउने, अरू त्यो निम्नवर्गहरू नपाउने, अपाङ्गहरू नपाउने।
1: यसै गरी अर्का स्थानीय कृष्ण घरतीले आफू अपाङ्गता भएका कारण टिन पाउने आशामै सीमित हुनु परेको बताउनु भएको छ। काम गरेर आमदानी गर्न सक्ने अवस्था नरहेकाले सरकारले दिएको सहयोग पाए सहज हुने उहाँले बताउनुभयो।
4: तपाईँले अब टिन पाले, म अपाङ्ग मान्छे हो कि, गरिब दुखीलाई अनि अपाङ्ग मान्छेलाई हेर्ने भनेर भनेको थियो अरे, अनि त्यही भएर अब के भन्छ, अब दाङमा बस्छन् मान्छे अनि तिनीहरूलाई मान्छेलाई अब यहाँ पूर्वीसल्लीमा जग्गा छ अनि तिनीहरूलाई मात्र दिएको थियो भन।
3: अनि हजुरको घरमा टिन लगाएको छैन?
4: हजुर हजुर छैन, म त अब अपाङ्ग मान्छे हो, म बिहोर्न सक्दैन, मेरो घर भर्खरै घर हालेको मान्छेलाई त्यसलाई टिन दिने, अब जब बसिरहेको छ मान्छेलाई त्यसलाई नटिन दिने के कारण हो?
1: यसै गरी अर्का स्थानीय भीम घरतीले टिन वितरण प्रक्रियामा राजनीतिक प्रभाव परेको आरोप लगाउनु भएको छ। वास्तविक विपन्न परिवारलाई व्यवस्था गर्दै आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई टिन वितरण गर्नु गलत भएको उहाँले बताउनुभयो।
5: टिन पाउनु पर्ने त अलि हाल नसकि त्यसलाई दिनु पर्ने टिन होइन, तर विदेश पाएन होइन, जो अलि जमाहरू टिन पाएनन्, अहिले यो करिया भएन, राम्रो करियाले टिन बढाउनु पर्यो, हामीलाई त थाहै भएन, यस्तो त गरे हामीलाई टिन दिएन, दुई पाइमा कसैले नदिनु पर्ने भन्ने हाम्रो सोच हो क्या। टिन नपाउनेले पाए, टिन पाउनु जस्तोले पाएनन्, मान्छेलाई पार्टी पार्टीलाई छुट्टा आएको हो क्या, काङ्ग्रेसभरिले पाए, अब अरू त टिनै पाएनन् त, जो जो झन् त्यस्तो जस्तो काङ्ग्रेस टिनी मात्रै टिन पाएन हामी क्या।
1: यसैबीच हामीले दंगीश्रण गाउँपालिका एकका वडा अध्यक्ष रमेश भण्डारीलाई टिन वितरणको मापदण्ड, छनौट प्रक्रिया र मूल्याङ्कनको आधारका बारेमा प्रश्न गरेका छौं।
6: संघीय सशक्त अनुदानबाट हामीलाई प्राप्त भएको पैसा हो दमीकरण गाउँपालिकामा, पालिकाले केन्द्र खोलेर प्रत्येक वाडालाई अहिले चाहिँ 17-17 घरलाई चाहिँ टिन दिने भनेर चाहिँ हामीलाई पत्रचार गर्यो। 53 घर दूरी मार्ग सङ्कलन आयो, त्यसपछि हामीले के सोच्यौँ भने, अब यसपछि यहाँबाट चाहिँ निर्णय गरेर दिँदाखेरि अब भोलि कस्तो कस्तो मान्छे आयो के आयो, भोलि झन् विवाद होला भन्ने हिसाबले आज पारदर्शी गर्नुपर्छ, सबैलाई बोलाएर चाहिँ निर्णय गर्नुपर्छ भन्ने हिसाबले म सबैलाई बोलाएर पछि
3: त्यो जो जसले माग फारम भर्नुभएको थियो उहाँहरू सबैलाई बोलाउनु भयो वडामा?
6: सबैलाई वडा बोलाए, बोलाएपछि मैले सबै बोलाएँ, हाम्रो माग सङ्ख्या यति छ, हाम्रो पर्याप्त हाम्रो घर दुर संख्या यस्तो छ, अब यसलाई कसरी वितरण गर्ने, यसलाई चाहिँ कसरी जाँदाखेरि हामी चाहिँ सबैलाई चाहिँ चित्त बुझ्दो बाँकी मान्छेले पाउँछ, यसमा चाहिँ हजुरहरू चाहिँ सहयोग गर्नुहुन्छ भनेर मैले हजुरलाई बोलाउँ। बाँकी समस्याले पाउनु भने अहिले पाउनु पर्यो, बाँकी त अब हजुर अर्कोचोटि आयो भने फेरि अर्कोले पाउँछ, अब सबैजनाले एकचोटि पाउने कुरा त हुन्न भनेर हुन्छ, अब कसरी जाने के गर्ने भन्ने कुराहरू भयो, त्यस्तो छलफल भयो। त्यसपछि सबैले चाहिँ कसैले चाहिँ होइन साथी हाम्रा पात्रवटा हुन् तिमीलाई चाहिँ दामा चाहिँ हिसाबले जानुपर्छ भनेर भन्यो, कसैले कसैले चित्त आउनुपर्छ भनेर भन्यो। खुर्के सिलिममा आठ घर साधिक दुईमा, दुई घर साधी एकमा, एक घर त्यसपछि साधिक चारमा, तीन घर साधिक आठमा पनि तीन घर भन्ने कुराहरू यसरी चाहिँ मिलाएर गर्दा के गरौँ यसरी जाम भनेर भन्यो। अँ यही ठिक छ, यसरी वितरण गरौँ भन्नुभयो। अब उहाँ चाहिँ सन्तुष्ट भएर चित्त अहिले चाहिँ यहाँले पाउँछ, अर्को दिन हामी पाउँछौँ, केही छैन यसमा, सबैले एक फेरि पाउने कुरा होइन, त्रिपन्नजनाले फर्म गरिरहेको त्यो भएर सबैले चाहिँ लास्टमा चाहिँ मैले चाहिँ निर्णय गरेर सबैसँग चाहिँ दिदाबारी भएन त्यसरी गरे कुरो।
3: माग फारम भरेको जति हुनुहुन्थ्यो नि उहाँहरूको जो मूल्याङ्कनको कुराहरू फिल्डमा गएर जाँच गरियो कि उहाँले भनेकै आधारमा अति आवश्यक आवश्यकता र त्यसरी
6: अब हाम्रो फिल्डमा हामी फेरि जान्छौँ। अब अहिले नै यसैलाई चाहिँ फाइनल भइयो, अब यसैले चाहिँ प्राप्त गरियो भन्ने छैन।
3: जो फुर्के शल्लीमा थाई रूपमा बसोबास गर्दै आएका, खर्को छाना मुनि बसोबास गर्दै आएकालाई चाहिँ टिन दिएन, र जो दाङ अथवा फुर्के शल्ली पनि भएको र अन्यत्र यता तलतिर पनि घर भएको, यतैतिर बस्ने प्रायः उतातिर नबस्नेलाई दियो, अनि अहिले टिन पाउने आशमा घर हाल्दै गरेका मान्छेहरू, घरै पुरा नभएका मान्छेहरूलाई दियो, तर बसोबासी जो पहिलेदेखि बस्दै आएको मान्छे थाई रूपमा बस्दै आएकोलाई दिएन। हामीलाई पहिला दिनु पर्थ्यो, त्यो घर हाल्दै गरेको मान्छेलाई पछि दिनु पर्थ्यो भन्ने जस्ता कुरा उहाँले गरेको हुनाले यहाँनिर के हो त खास भनेर बुझ्न खोजेको।
6: बसोबास भनेको र फुर्के शैलीको त लगभग लगभग अधिकांश मान्छेको चाहिँ के छ भने दुईटै चाहिँ बनाउनु भएको छ। कोही कोही मान्छे त्यस्तो छुट्नु भयो होला, त्यस्ता मान्छेले चाहिँ पहिला पनि तिन प्राप्त गरिसक्नु भएको छ। तिन मान्छेलाई हामी यो भन्दा अघि भन्दा अलिक अघि वर्षमा हामी त्यस्ता व्यक्तिलाई चिन दिइसकेका छौँ।
3: उहाँले म अपाङ्ग छु, आय स्रोत पनि छैन, मैले कमाउनु पनि सक्दैन, जसका छोरा विदेश छन्, महिनामा लाखौँ पैसा कमाउँछन्, उनले यहाँ चिन पाउँछन्, अब म मेरो न कोही छ न केही छ, म अपाङ्ग छु, मैले चिन पाउँदैन भने त्यो कहाँसम्मको अन्याय हो भन्ने उहाँले गर्नुभयो। अनि त्यस्तो
6: त्यो त उहाँ पनि आउनु भएको थियो, उहाँले नै आफै चाहिँ निर्णय गरेर उहाँ पनि बस्नु
3: भएको
6: थियो।
3: आय स्तर कमजोर भएको होइन, अब गरिब दुखी जनताले टिन लाउन नसक्ने अवस्थाले पाउने होला, अब त्यहाँ कोही अमेरिका भएको कोही अस्ट्रेलिया भएको मान्छेले चिन पाउने, अरूको मामिलामा भन्दा पनि जो अपाङ्ग छ, जो चाहिँ आय स्रोतको रोजगारी उसले काम गर्न सक्ने अवस्था नै छैन भने त्यसलाई नहेरेर
6: निरन्तर रूपमा त्यसरी चाहिँ बसेको त अब थोरै मात्रामा हुन्छ नि, उहाँहरूले त कहिले प्राप्त गरिसक्नु भएको छ, पुरै मात्रामा त्यस्तो केही व्यक्तिहरू चाहिँ छुट्नु भएको त्यहाँलाई चाहिँ अर्को कार्यक्रममा उहाँहरूलाई चाहिँ समेटिन्छ।
0: तपाईँ अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
11: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
12: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन, लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्क्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
10: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: विश्रामपछि प्रकृतिमूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: गाङको बंगलाचुली गाउँपालिका छ तिमीले क्षेत्रमा चुनढुङ्गा उत्खननको तयारी भएको खबर सार्वजनिक भएपछि स्थानीयवासी आन्दोलित बनेका छन्। उत्खनन रोक्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र समेत बुझाएका छन्। चुनढुङ्गा उत्खनन रोकका संघर्ष समितिको नेतृत्वमा बुझाएको ज्ञापन पत्रमा महाभारत क्षेत्रलाई दाङको वाटर ब्याङ्कका रूपमा उल्लेख गर्दै उत्खननले दीर्घकालीन वातावरणीय संकट निम्त्याउने चेतावनी समेत दिएको छ। स्थानीयहरूले उत्खनन शुरू भए तिमीले मात्र नभई दाङको उत्तरी भेग नै प्रभावित हुने, पानीका मूल सुक्ने, वन विनाश बढ़ने तथा जिल्लामै सुक्खापन बढ़ने चिन्ता समेत व्यक्त गरेका छन्। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्लाधिकारी गोविन्द रिजालले यस विषयमा सम्बन्धित सिमेन्ट उद्योग र गाउँपालिकासँग छलफल गरी आवश्यक पहल गर्ने समेत बताउनु भएको छ।
1: यसैको समाचारमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। अब अर्को खबर। राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुट्याउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार करिब 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकको टोलीले आज नापजाँच गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 बढ़ी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट तयार गरिएको छ। सबैभन्दा बढ़ी उत्तरतिर अतिक्रमणमा परेको छ भने पश्चिम रानी जरूवा र पूर्वतिर पक्की घरहरू बनेका छन्। अस्पतालको करिब 1.5 बिघा जग्गा अतिक्रमणमा पर्दा अस्पतालका संरचना विस्तारमा समस्या हुने गरेको अध्यक्ष लामिछानेले बताउनुभयो। प्राविधिक सहितको टोलीले नापजाँच गरेकाले विस्तृत प्रतिवेदन आएपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढ़ाइनेछ। अतिक्रमित जग्गाको दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल सहितको टोलीले अनुगमन गरेको थियो।
0: सरकारले काठमाण्डु उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजु गरी प्रति परिवार 25,000 पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै जोखिमयुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहन स्वरूप 5 सदस्य भएको प्रति परिवार राहत रकम 15,000 र 100 भन्दा बढ़ी सदस्य भएमा प्रति सदस्य थप 2,000 प्रति महिनाका दरले हाललै 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारको भनाई छ।
1: प्रधान न्यायाधीशका रूपमा डाक्टर मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ। आज संसदीय सुनवाईपछि समितिबाट उहाँको नाम सर्वसहमत रूपमा अनुमोदन गरिएको हो। समितिका सभापति बोधनारायण श्रेष्ठले 2083 वैशाख 24 गते सिफारिश अनुसार डाक्टर शर्माको नाम प्रधान न्यायाधीशमा सर्वसहमत रूपमा अनुमोदन भएको जानकारी दिनुभएको छ। संसदीय सुनवाई समिति प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई भएको हो।
0: मूल खबरमा अब केही संक्षेप खबर। डीएमसी ट्राभल्स प्राली पोखराका तत्कालीन मार्केटिङ अफिसर दीपक थापा विरूद्ध 30,20,000 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
1: कतार पठाइदिने भन्दै 48 लाख रूपियाँ ठगी गर्ने 27 वर्षीय नारायण जोशीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
0: सल्यानको बागचौर नगरपालिकामा 45 लाख रूपियाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण शुरू गरिएको छ।
1: कर्णाली प्रदेशका स्थानीय तहहरूसँग बाल अधिकार संरक्षण र प्रवर्धन गर्ने समझदारी गरिएको छ। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश तथा बाल अधिकारका लागि साझा अभियान बीच आइतबार सुखेतमा आपसी समझदारी गरिएको हो।
0: प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्ष दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ।
1: मूल खबरमा अब विदेश खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। उहाँले कतार साउदी अरब र युएका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको हो। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ मार्फत पनि उल्लेख गर्नुभएको छ।
0: र मूल खबरको अन्तमा खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 26औं संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो।
1: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
0: लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निराशाजनक। दाङको दंगीशरण एकमा टीन वितरणमा पक्षपात भएको आरोप। विपन्न परिवार वञ्चित भएको स्थानीय नागरिकको गुनासो।
1: दाङको लमही नगरपालिका पूर्णको सुनिश्चित तथा दिगोपना घोषणा। कर्णाली प्रदेशमा बाल अधिकार संरक्षण गर्न स्थानीय तहसँग समझदारी। व्यवस्थित गुरू योजना अनुसार विकास गर्न सके मात्रै नमूना शहर निर्माण सम्भव रहेको मान्छोड।
0: संसदीय समितिबाट प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन। विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 दिने सरकारको निर्णय। श्रम संस्कृति पार्टीले आज पनि प्ले कार्ड देखाएर प्रतिनिधि सभामा विरोध गर्यो।
1: र विदेश खबरमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। खेल खबरमा बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।
0: हवस् त बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्त विशीलाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छौ।
1: नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: भर्ना खुल्यो
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
1: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ डाङ फोन नम्बर 082-5209555
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
6: किन तिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
7: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98578720308
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
9: ओहो ल पढ्नुहोस् त यो खबर आज पनि रुख काटेछु होइन यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै
10: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि
9: त्यही त खै यिनलाई चेत किन नआउला
10: जताभावी रुख नकाटौं वातावरणलाई स्वच्छ राखौं
11: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। नेपाली सेनाले जंगी अड्डामा वैशाख 30 गते 6 संस्करणको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी 2083 सञ्चालन गरेको छ। उक्त गोष्ठीको प्रधान सेनापति महारथी श्री अशोकराज सिगदेलले समापन गर्नुभएको हो। वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ़दो साइबर चुनौती, डाटा चुहावट र एआईबाट सिर्जना हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो। गोष्ठीमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा विदेशी शिक्षार्थीहरू समेत संलग्न गराई सञ्चालन गरिएको सिसम 114 सीआईजेडब्ल्यू तालिम वैशाख 31 गते सम्पन्न भएको छ। माघ 6 गतेबाट सञ्चालन भएको उक्त तालिमको मध्य पीर्तनापति उपरथि श्री विष्णु कुमार खड्काले समापन गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार तथा तालिम पूरा गर्ने शिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो। तालिममा सहभागी विदेशी शिक्षार्थीहरूमा चीनका 2 जना, भारतका 2 जना, दक्षिण कोरिया, जाम्बिया र पाकिस्तानका 1-1 जना गरी 7 जना रहेका थिए भने स्वदेशी शिक्षार्थीहरूमा 23 जना अधिकृत र 71 जना अन्य दर्जा गरी 101 जना सहभागी थिए। जंगी अड्डामा वैशाख 28 गतेदेखि 31 गतेसम्म रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सागरथी श्री राजाराम बस्नेतले शुभारम्भ तथा समापन गर्नुभएको हो। 4 दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न संचार माध्यमहरूमा आबद्ध 29 जना संचारकर्मी सहभागी थिए। यसैबीच रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निशुल्क रूपमा प्रसारण गर्दै आएका 5 रेडियोहरूलाई सम्मान गरिएको छ। सम्मानित हुने रेडियोहरूमा मेरो एफएम, रेडियो जनसंचार, रेडियो मेलम्ची, रेडियो सिन्धु र रेडियो सेफर्ड रहेका छन्। दार्चुला जिल्लाको ब्यास गाउँपालिका 2 स्थित दुम्लिङ गाउँमा पहिलो पटक गाड़ी पुगेको छ। नेपाली सेनाले दार्चुला टिंकर सड़क आयोजना अन्तर्गत राङथलदेखि दुम्लिङसम्म सड़क स्तरोन्नति गरेसँगै दुम्लिङमा गाड़ी पुगेको हो। वैशाख 26 गते दार्चुला टिंकर सड़क आयोजना प्रमुख सेनानी श्री राजेश कटवाल सहित संचारकर्मीहरूले उक्त सड़कको स्थलगत अवलोकन गरेका थिए। दुम्लिङ गाउँमा गाड़ी गुडेपछि स्थानीयहरूले हर्षोल्लासका साथ स्वागत गरेका थिए। महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला टिंकर सड़क खण्डको 79 किलोमिटर सड़क नेपाली सेनाले निर्माण गरिरहेको छ। नेपाली सेनाले कोशी करिडोरको खादबारी किमाथाङका सड़क खण्ड अन्तर्गत संखुवासभा जिल्ला भोटेकोशी गाउँपालिका 2 च्याम्ताङदेखि घोङघप्पासम्म 10.81 किलोमिटर सड़क निर्माण गरी हस्तान्तरण गरेको छ। उक्त सड़क वैशाख 28 गते आयोजना प्रमुख सेनानी श्री शमशेर बहादुर सिंहले उत्तर दक्षिण सड़क आयोजना प्रमुख उपसचिव श्री राम बहादुर गुरूङलाई हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल तेक्वान्दो संघले झापा जिल्लाको बिर्तामोड़मा वैशाख 25 र 26 गते सञ्चालन गरेको प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब 10 पदकसहित टीम च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा क्लबले 6 स्वर्ण, 1 रजत र 3 काँस्य पदकसहित नगद रू 50,000, पदक तथा प्रमाणपत्र प्राप्त गरेको हो। नेपाल आर्चरी संघले वैशाख 26 गतेदेखि 28 गतेसम्म पोखरामा सञ्चालन गरेको 13 राष्ट्रिय आर्चरी प्रतियोगितामा सैनिक खेलाड़ीहरूले 7 पदक जितेका छन्। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध महिला तथा पुरूष आर्चरी खेलाड़ीहरूले 4 स्वर्ण 1 रजत र 2 काश्य पदक जित्दै द्वितीय स्थान हासिल गरेका हुन्। प्रतियोगिताबाट हुद्ध पवन राई र ज्ञानु अवाले सन् 2026 जापानमा आयोजना हुने 20 एसियन गेम्सका लागि छनौट हुनुभएको छ। मुगु जिल्ला स्थित हनुमानध्वज गुल्माले वैशाख 30 गते 6 रारा ट्रेल दौड़ सञ्चालन गरेको छ। प्रतियोगिता अन्तर्गत 16 किलोमिटर दौड़ पुरूष खुल्लातर्फ जुम्ला जिल्ला तातोपानी गाउँपालिका 7 दल बहादुर कुंवर प्रथम, कनका सुन्दरी गाउँपालिका 8 युवक राज बुढा द्वितीय र मुगु जिल्ला छायानाथ रारा नगरपालिका 14 अंकल बडुवाल तृतीय हुनुभयो। त्यस्तै महिलातर्फ पातरासी गाउँपालिका 2 सुनमाया बुढा प्रथम, सोही स्थानकी राममाया बुढा द्वितीय र अमलदार सुनसरी रोकाया तृतीय हुनुभयो। सुन्दै हुनुहुन्थ्यो सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
5: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
5: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगण लगनखेल ललितपुर,
5: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
5: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
5: नम्बर 21 बाहिनी अड्डा तुपगाछी झापा,
4: दुर्गा बक्सगण ओखलढुङ्गा,
5: वीरदलगण ओदिन पाँचथर,
4: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
5: गरूडदलगण सरीकोट दोलखा,
4: श्रीजङ्गण बीरगंज पर्सा,
5: बरकगण राजविराज सप्तरी,
4: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
5: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
5: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
5: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
5: रामबाड कुलम धागीथुम गुल्मी,
4: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
5: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
4: देवीदत्तगण परिमला चौर जुम्ला,
5: हनुमानध्वज कुल्म हुटु मुगु,
4: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
5: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
5: र श्रीदल कुल्म खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
5: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
5: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
5: चण्डी प्रसादगण श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरूसिंगे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी र केशकर्तक,
5: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहाकार,
4: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी, चर्मकर्मी र लोहकार,
5: र श्रीदल गुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति:
5: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: पदका लागि उमेरको हद:
5: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद:
5: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
5: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री।
6: स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, यी थोरै शब्दको निहितार्थ हो। व्यक्तिदेखि राष्ट्रसम्मका लागि खेलकुद अपरिहार्य छ। खेलकुद व्यक्तिका लागि मात्र नभई राष्ट्रको पहिचान र गौरवको आधार पनि हो। त्यसैले खेलकुद व्यक्तिको स्वास्थ्यसँग मात्रै जोडिँदैन, राष्ट्रको स्वाभिमानसँग पनि जोडिन्छ। यही महत्वका कारण खेलकुदको विकासका लागि व्यक्ति, समाज, संस्था र राष्ट्रले यथोचित पहल गरिरहेका हुन्छन्। यही मान्यता नेपाली सेनामा पनि लागू भएको छ। यसैको प्रमाण हो त्रिभुवन

0: त्रिभुवन आर्मी क्लबले 36 वटा खेल विधामा सैनिकहरूलाई प्रशिक्षित गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्दै आएको छ। यसै क्रममा यस क्लबले विक्रम सम्वत 2070 क्रिकेट टीम समेत बनाएको छ भने छोटो अवधिमै त्रिभुवन आर्मी क्रिकेट टीमले उत्साहजनक सफलता समेत हासिल गरेको छ।
1: यसै सन्दर्भमा आजको कार्यक्रममा त्रिभुवन आर्मी क्रिकेट टीम र यस टीमले वैशाख 4 गते सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा हासिल गरेको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
0: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाली घरेलु क्रिकेटकै प्रतिष्ठित प्रतियोगिता हो। सन् 2017 शुरू भएको यो प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यवस्थित प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ। यही प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्रिकेट क्लबले आफूलाई सबैभन्दा सफल र बलियो टोलीका रूपमा स्थापित गरेको छ। स्थापना कालदेखि नै आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। 9 संस्करण मध्ये 7 पटक फाइनल पुग्नु आफैमा एउटा असाधारण उपलब्धि हो।
1: हालै सम्पन्न 9 संस्करणमा अपराजित रहँदै उपाधि जित्नु आर्मी क्लबका लागि केवल जित मात्र होइन अनुशासन निरन्तरता र उत्कृष्ट योजनाको परिणाम पनि हो। यससँगै आर्मी क्लब प्रधानमन्त्री कपको 3रो पटक च्याम्पियन बन्न सफल भएको छ। सन् 2017 भएको 1 संस्करणको त्यो अविस्मरणीय क्षण अझै पनि क्रिकेट समर्थकहरूको स्मृतिमा ताजै छ। वर्षाका कारण फाइनल खेल प्रभावित भएपछि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त विजेता घोषित भएका थिए। यस प्रतियोगितामा नेपाली सेनाको सहभागिता र प्राप्त सफलताबारे बताउनुहुँदै त्रिभुवन आर्मी क्रिकेट क्लबका कप्तान विनोद भण्डारी,
2: हामीले 3 चोटि जित्यौं पीएम कप, जति पनि संस्करण भयो 50 ओभरको पीएम कप हो, सबै चाहिँ आर्मीले खेलेछ भनेपछि 7 वटा जति भएको छ, 7 वटामा 3 हामीले फाइनल जितेछ, तर 7 को 7 वटा नै फाइनल खेलेछ आर्मीले चाहिँ होइन। पहिलाको प्लेयरहरू अहिलेको प्लेयरहरूमा अब फरक त भइहाल्छ, तर टिमको माहौल चाहिँ एउटै हुन्छ, जहिले पनि आर्मी टिम भइसकेपछि एउटा डिसिप्लिन हुन्छ आर्मीको, त्यसमा नै काम भइरहेको हुन्छ धेरै जस्तो सबै कुरामा। एज अ क्याप्टन मात्रै त मैले त ग्राउन्डमा काम गर्ने हो धेरै कुराहरू होइन, अब तर त्योभन्दा बाहिर अब आर्मी क्लबले जसरी काम गरिराख्नु भएको छ, पहिला हामीसँग ट्रेनिङ गर्नलाई ठाउँ नै थिएन, त्यसपछि अहिले नेटहरू बनाउनु भएको छ, नेटमा ट्रेनिङ गर्न सजिलो भएको छ, त्यसपछि अब अहिले आएर टर्फ विकेट बनाउनु भएको छ, अहिले रिजल्ट आउनुको एउटा मेन पोइन्ट भनेको एउटा त्यो टर्फ विकेट पनि हो, त्यसमा ट्रेनिङ गरेर अब सेम म्याचको जस्तै ट्रेनिङ मिल्छ, त्यसले गर्दा म्याचको जस्तै सिनारी बनाएर खेल्न मिल्छ टर्फ विकेट भइसकेपछि चाहिँ, त्यसले गर्दा चाहिँ त्यो चाहिँ मेन पोइन्ट जस्तो लाग्छ। आर्मीको टिम बन्दाखेरिबाट 13 वर्ष जति भयो, फर्स्ट बोर्ड क्याप्टन म नै थिएँ, अहिलेसम्म पनि क्याप्टन म नै छु भनेपछि अब सबै कुरा सबै टुर्नामेन्टहरूमा खेलेकै छ।
0: पहिलो संस्करणको सफल शुरूआतपछि आर्मी क्लबले आफ्नो विजय यात्रालाई अझ सशक्त बनाउँदै लग्यो। त्यसकै निरन्तरता स्वरूप सन् 2021 र हालै सम्पन्न सन् 2026 9 संस्करणमा एकल रूपमा उपाधि जित्दै आर्मीले घरेलु क्रिकेटमा आफ्नो स्पष्ट वर्चस्व स्थापित गरेको छ। 2082 चैत 7 गतेदेखि 2083 वैशाख 4 गतेसम्म सञ्चालन भएको 9 संस्करणमा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम गर्दै नेपाली क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेको हो। यो सफलताले टोलीको तयारी, सामूहिक भावना, नेतृत्व क्षमता र सैनिक अनुशासनलाई पुनः एकपटक प्रमाणित गरेको छ। घरेलु प्रतियोगिताहरूमा नेपाली सेनालाई प्राप्त सफलताहरूले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो बन्ने गरेको छ। यसै पृष्ठभूमिमा नेपालको समग्र क्रिकेटको विकासमा नेपाल आर्मी क्रिकेट क्लबको भूमिका महत्वपूर्ण रहेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामा बताउनुहुन्छ।
3: महत्वपूर्ण भूमिका खेलेको छ, नेपालको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू जसले देशको लागि खेल्ने खेलाडीहरूलाई चाहिँ विभागीय टिमभित्र पनि नेपाल आर्मीले उहाँहरूलाई चाहिँ एउटा पुल एउटा चाहिँ कन्ट्राक्ट राखेर चाहिँ देशको लागि खेल्ने एउटा इन्भाइरोमेन्ट क्रिएट भएको छ। त्यसो हुँदा क्रिकेटको डेभलपमेन्टको लागि चाहिँ नेपाल आर्मी क्लबको महत्वपूर्ण भूमिका छ, जसले नेपालमा धेरैभन्दा धेरै खेलाडीहरू चाहिँ विभागीय टोलीहरूमा गएर खेल्ने इच्छाहरू पनि देखिएको छ। पछिल्लो चरण त झन् विभागीय टोलीभित्र पनि नेपाल आर्मीले क्रिकेटमा राम्रो गरिराखेको छ। अब अहिले रिसेन्टली त नेपाल आर्मीले नै पीएम कप जितेको छ। नेपालको क्रिकेटको विकासमा नेपाल आर्मीको महत्वपूर्ण भूमिका छ। विभागीय टिम क्यानले सबैलाई हेर्ने दृष्टिकोण एउटै रहन्छ। फेरि पछिल्लो चरणमा अब नेपाल आर्मीले जे गरिराखेको छ त्यो राम्रो देखिएको छ। ट्रेनिङ फेसिलिटिजहरूदेखि लिएर प्लेयर्सहरू दिने फेसिलिटी अब सबै कुरा राम्रो छ। अब किनकि विभागीय टिममा अलिकति मेन कुरा भनेको सबै प्लेयर्सहरूमा डिसिप्लिन राम्रो हुन्छ। यसले चाहिँ अन्य प्रादेशिक टिमहरू नेसनल सेटम भएको प्लेयर्सहरूलाई पनि चाहिँ धेरै कुराहरू सिक्ने चाहिँ इन्भाइरोमेन्ट भएको छ। त्यसो हुँदाखेरि चाहिँ निश्चय पनि अब विभागीय टिमहरूभित्र पनि सबैले आफ्नो कन्ट्रिब्युसन गरिरहेको छ। त्यसमा पनि नेपाल आर्मीले महत्वपूर्ण भूमिका निर्वाह चाहिँ गरिरहेको छ।
1: प्रधानमन्त्री कपको विजेता बनेसँगै त्रिभुवन आर्मी क्लब प्रतिष्ठित जय ट्रफीमा छनौट हुन पनि सफल भएको छ। यसअघि चार टोली मात्र सहभागी हुने उक्त प्रतियोगितामा यस वर्षदेखि प्रधानमन्त्री कपका उत्कृष्ट छ टोलीलाई समावेश गर्ने निर्णय क्यानले गरेको थियो। यसअघिका संस्करणमा उपविजेतामा सीमित बनेको आर्मी क्लब यस पटक पनि जय ट्रफीमा उपाधिको बलियो दावेदारका रूपमा उभिएको छ। प्रधानमन्त्री कपको उपाधिले पनि आफूलाई थप उत्साहित गरेको खेलाड़ी अनुभव छ। क्रमशः जितेन्द्र सिंह, भीम सार्की र तीर्थ दास।
4: आर्मीको कन्टेक्स्टमा हेर्ने हो भने क्रिकेट खेलले विगतको केही दिनहरूमा राम्रो नतिजा पनि ल्याउन सफल भइरहेको र रिसेन्टली हाम्रो नेपाल क्रिकेट संघ अन्तर्गत हुने डोमेस्टिक स्ट्रक्चर मध्ये वन अफ द मेजर टुर्नामेन्ट प्राइम मिनिस्टर कप 2026 उपाधि नेपाल आर्मीले जित्न पनि सफल भएको छ। अलरेडी सेड क्रिकेट इज अ टिम गेम। अब यसमा ओभरअल 11 जनाको कन्ट्रिब्युसन वाज भेरी इम्पोर्टेन्ट र हाम्रो कन्टेक्स्टमा नट ओन्ली 11 र बाहिर बस्ने 4 जना खेलाडीहरूको पनि उत्तिकै योगदान थियो। अब हाम्रो टिम वी ह्याड अ भेरी एक्सपिरियन्स लिडर टु लिड द टिम र साथसाथै यङ इनर्जीहरूको पनि कोलाबोरेसन थियो। त्यो भएको कारणले गर्दाखेरि सबैजनाको एउटा जित्नुपर्छ भन्ने एउटा इन्टेन्सन लगाव र सबैजनाको डेडिकेसनको कारणले गर्दाखेरि र एउटा टिम युनिटी बनेको थियो। त्यसको कारणले गर्दा हामीले जित्न सफल भएको जस्तो लाग्छ।
5: यो एउटा अपर्च्युनिटी पनि थियो हाम्रो लागि किनकि लास्ट 2-3 पीएम कपमा हामी सेकेन्ड भइरहेको थियौँ रेगुलर। सो योपालि एउटा हामीले त्यसको लागि एउटा छुट्टै क्याम्पदेखि लिएर प्रिपेरेसन पनि राम्रो गरेका थियौँ। सँगसँगै जय ट्रफी पनि हाम्रो राम्रै भएको थियो। त्यसले गर्दा नै हाम्रो रिजल्ट राम्रो आएको हो योपालि। अनि त्यसको लागि सारा टिम नै खुसी थियो योपालि चाहिँ। आर्मीबाट खेलिसकेपछि एउटा सेक्युरिटी चाहिँ फिल भएको छ। फाइनेन्सियलदेखि लिएर एउटा सबै कुरामा सेक्युरिटी फिल भएको छ। त्यसले गर्दा चाहिँ एउटा मोटिभेसन मिलेर नेसनल टिमको लागि पनि एउटा सजिलो वे बनेको छ आर्मी टिमबाट जोइन हुँदा चाहिँ। आर्मी भनेपछि आफैमा एउटा अनुशासन सबै कुराको महत्व बोकेको छ यसले होइन। ग्राउन्डमा पनि हामी त्यो कुराहरूले गर्दा मोटिभेसन पनि हुन्छ र आफ्नो गर्नुपर्ने काममा बढी फोकस भइन्छ यसले गर्दा चाहिँ।
6: फाइनल जितेकोमा एकदम खुसी लागेको थियो अनि क्रिकेट एक्सपिरियन्स पनि एकदमै राम्रो भएको थियो। 3 ठाउँमा खेल्नु पर्थ्यो, काठमाडौँ, जनकपुर र बिहान। 3 ठाउँको क्रिकेटहरू फरक फरक हुनाले धेरै अरू कन्डिसनमा कसरी खेल्ने भनेर धेरै राम्रो एक्सपिरियन्स भयो यो खालि। आर्मी टिममा आबद्ध भएपछि यहाँ प्रोफेसनलिजम होला, प्रोफेसनल टिम कसरी अगाडि बढ्छ, कसरी सबै प्लेयरहरू ट्रेनिङ गर्छन् र कसरी प्रोफेसनल तरिकाले एउटा टिम मैदानमा उत्रिन्छ भन्नाले अलि राम्रो एक्सपिरियन्स भयो। त्रिभुवन आर्मी क्लबमा आएपछि मैले नयाँ नयाँ कुराहरू सिक्न पाएँ। यहाँ धेरै जसा इन्टरनेसनल प्लेयरहरू छन् यो टिममा अनि उहाँहरूबाट पनि धेरै नयाँ कुरा र राम्रो पोजिटिभ कुराहरू सिक्न पाएँ मैले।
0: त्रिभुवन आर्मी क्रिकेट क्लबले स्थापना भएको पहिलो वर्षमै पेप्सी स्ट्यान्डर्ड चार्टर T20 क्रिकेट प्रतियोगिताको उपाधि जित्दै आफूलाई बलियो टोलीका रूपमा स्थापित गरेको थियो। राष्ट्रिय टोलीका तत्कालीन कप्तान पारस खड्का लगायत स्टार खेलाड़ी सम्मिलित एपीएफ क्लबलाई पराजित गर्दै हासिल गरेको त्यो सफलता नेपाली क्रिकेटकै ऐतिहासिक उपलब्धि मध्ये एक मानिन्छ। त्यो अविस्मरणीय क्षणलाई महिला क्रिकेट टोलीका प्रशिक्षक इन्द्रकमल मानन्दर यसरी सम्झनुहुन्छ।
7: त्यति बेलाको वान अफ द बिगेस्ट टिम एपीएफमा चाहिँ नेपालको फुल होल स्क्वाडै उता हुनुहुन्थ्यो। त्यो मुभमेन्ट एकदम अनबिलिभेबल थियो। जुन एउटा जोस जागर थियो त्यति बेला हाम्रो फर्स्ट टिम फर्स्ट नेसनल च्याम्पियनसिप आर्मीको जुन रिप्रेजेन्ट गरेको थियौँ त्यो मौका त्यो जित्दाखेरिको मुभमेन्ट चाहिँ एकदमै राम्रो थियो। त्यो बेलाको समय र अहिलेको समयमा भास्ट डिफरेन्स छ। अहिले क्रिकेटै भास्ट डिफरेन्स भएको छ। त्यही अनुसारको अब टेक्निक्सहरू इक्विपमेन्ट्सहरू जुन अब आर्मीबाट हामीले पाएका छौँ फेसिलिटिजहरू अब ग्राउन्ड पनि हाम्रो अहिले त्रिभुवन आर्मी क्लबमै बनिसकेको छ क्लबभित्र नै। सो फेसिलिटिजहरू भास्ट डिफरेन्ट नै भएको छ भनौँ।
1: आर्मी क्लबको सफलता प्रधानमन्त्री कपमा मात्र सीमित छैन। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने विभिन्न प्रतियोगितादेखि क्षेत्रीय तथा मफसलका प्रतियोगितासम्म आर्मीले आफ्नो प्रतिभाशाली उपस्थिति कायम राख्दै आएको छ। सन् 2015 सम्पन्न राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्नुहोस् वा सन् 2019 र 2020 लगातार मनमोहन कप जित्नु आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर आफ्नो दबदबा कायम राखेको छ। घरेलु क्रिकेटमा आर्मीको निरन्तर सफलताबारे टोलीका मुख्य प्रशिक्षक अनिल मण्डल
8: 5-6 सिजनदेखि आर्मी क्लबमा प्रशिक्षण गरेर हो। पहिले चाहिँ म एज अ प्लेयर 10-12 वर्षसम्म खेले, अहिले चाहिँ प्रशिक्षणमा क्रिकेटमा खेल्छ। ओभरअल हेर्दाखेरि यो हामी लगभग 3 वर्षपछि पीएम कप जित्यो, पुरा टिम चाहिँ उत्साहित छ। यो कुरालाई हेरेर जहिले पनि हामी फाइनल पुग्थ्यौँ, फाइनलमा गएर अलि हल्का मिस्टेकले गर्दा हारिरहेको थियो। टिमहरू चाहिँ बुस्टअप भएको छ, हाम्रो संस्थाको जुन सपोर्ट थियो योमा चाहिँ धेरै ठुलो योगदान छ। हाम्रो त्रिभुवन आर्मी क्लबको ठुलै सपोर्ट पुर्याइरहेको छ हाम्रो प्लेयरलाई। योपालि प्रदर्शन चाहिँ त्यही मोटिभेसनले गर्दा चाहिँ योपालि राम्रो भएको छ।
0: खेलकुदमा जित जति गौरवपूर्ण हुन्छ, हारलाई स्वीकार गर्नु त्यत्तिकै चुनौतीपूर्ण हुन्छ। मैदानमा आफ्नो सम्पूर्ण क्षमता प्रदर्शन गर्दा पनि कहिले काहीँ परिणाम सोचे अनुकूल नहुन सक्छ, तर त्यही संघर्ष, धैर्यता र पुनः उठ्ने साहसले सफल टोली निर्माण हुन्छ। सन् 2016 विराटनगरमा सम्पन्न 7 राष्ट्रिय खेलकुद अन्तर्गतको T20 क्रिकेट प्रतियोगितामा एपीएफसँग पराजित हुँदै आर्मी क्लब उपविजेतामा सीमित बनेको थियो। त्यसपछि पनि संघर्षको यात्रा जारी रह्यो। सन् 2019 लुम्बिनीमा सम्पन्न 8 राष्ट्रिय खेलकुदमा काँस्य पदक तथा काठमाडौँमा सम्पन्न 9 राष्ट्रिय खेलकुदमा रजत पदक जित्दै आर्मीले निरन्तर प्रतिस्पर्धात्मक उपस्थिति कायम राख्यो। यही संघर्ष, धैर्यता र निरन्तर मेहनतले आज त्रिभुवन आर्मी क्रिकेट क्लबलाई सम्मानित उचाइमा पुर्याएको हो। प्रतिस्पर्धाको मैदानमा हरेक चरणमा क्लबले यो सफलता प्राप्त गर्नका लागि के कस्तो तयारी गरेको थियो त? टिम व्यवस्थापक चन्द्र साउद:
9: मैले अहिलेसम्म 7-8 वर्ष चाहिँ कोचिङ डिपार्टमेन्ट हेरेको, अनि त्यसपछि विगत 1 वर्षदेखि चाहिँ म बोलिङ कन्सल्टेन्ट एज ए म्यानेजर पनि टिम व्यवस्थापन अहिले 1-1.5 वर्ष जति भयो। प्लेयर हुँदा र अहिले एज ए म्यानेजर कोच हुँदा छुट्टै भूमिका हुन्छ। प्लेयर हुँदाखेरि एउटा जोस, एउटा आफूले के गर्छु भन्ने खालको जोस भरिएको हुन्छ आफूमा। अहिले चाहिँ त्यही कुराहरू मैले आफ्नो जीवनमा गर्न नसकिएका कुराहरू आफूभन्दा जुनियर प्लेयर, उदयमान खेलाडीहरू छन् एज ए बोलर, तिनीहरूलाई सहयोग गर्न पाउँदा एकदमै खुसी लाग्छ। यो एकदमै हार्डवर्क हो। विगत 3-4 वर्षदेखि यसमा अथवा कसरी हुन्छ, एउटा प्लेयरहरूलाई एक साथमा राखेर अभ्यास गराएको छौँ हामीले। विगत 1-1.5 महिनादेखि सबै टिमको सगोलमा अभ्यासका कारण सबैले एकअर्कालाई सपोर्ट गरेर त्यो चाहिँ एउटा राम्रो पार्ट देखिएको थियो। राम्रो
1: प्रधानमन्त्री कप र राष्ट्रिय खेलकुद प्रतियोगिता मात्र होइन, आर्मी क्लबको उपाधि सूचीमा अन्य घरेलु प्रतियोगिताको नाम समेत अटाएको छ। सन् 2019 र सन् 2020 सम्पन्न मनमोहन कप दुवै संस्करणको उपाधि समेत आर्मी क्लबले जितेको थियो। सन् 2025 मनमोहन कपमै भने आर्मी क्लब उपविजेता बनेको थियो। आर्मी क्लबले काठमाडौँमा मात्र होइन मफस्वलका प्रतियोगितामा पनि आफ्नो दबदबा कायम गर्न सफल भएको छ। सन् 2024 सम्पन्न कोशी प्रदेश कपमा विजेता बन्दै आर्मीले पूर्वमा पनि आफ्नो अमिट छाप थालेको थियो। त्रिभुवन आर्मी क्लबको सफलताका पछाडि नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको अथक मेहनत लुकेको छ। खेलाड़ीलाई नियमित अभ्यास, स्तरीय प्रशिक्षण, आवश्यक सुविधा, रोजगारीको स्थायित्व तथा मानसिक सुरक्षा प्रदान गर्दै नेपाली सेनाले खेललाई पेसाका रूपमा अंगाल्न सक्ने वातावरण निर्माण गरेको छ। यही कारणले धेरै प्रतिभाशाली युवा खेलाड़ीले आफ्नो भविष्य क्रिकेटमै देख्न थालेका छन्। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदनजङ राणा:
10: केन्द्रको यो उद्देश्य नै नेपाली सेनाको राष्ट्रिय तहको खेलाड़ीहरू उत्पादन गर्ने भन्ने छ। अब अहिले हामीले 60-65% राष्ट्रिय खेलाड़ीहरू नै हामीले उत्पादन गरेका छौँ। त्यसलाई कन्टिन्यू गरेर अझ यसलाई प्रमोट गर्ने भन्ने हो, यसलाई बढाउँदै लैजाने भन्ने कुरा हो। हामीले अब विभिन्न स्किमहरू, ट्यालेन्टहरूदेखि लिएर हाम्रो आफ्नै अब युनिट लेभलहरूमा भएको खेलाडीहरूलाई प्रमोट गरेर उनीहरूलाई अनि आइडेन्टिफाई गरेपछि लिएर आएर केन्द्रमा लिएर आएर सर्टेन लेभलको ट्रेनिङ दिन सक्यो भने उनीहरू चाहिँ एउटा राष्ट्रिय लेभलको खेलाडी बन्छ भनेर त्यसरी त्यस्तै किसिमको पोटेन्सियलहरूलाई ल्याएर तालिम गराउने उद्देश्य हो। त्यो बाहेकको अरू स्थानीय तहहरूको टुर्नामेन्टहरूमा सञ्चालन हुने विभिन्न किसिमको खेलकुदहरूमा चाहिँ हामीले ट्यालेन्टहरू अन गरिरहेको छौँ। हाम्रो स्काउटहरू गएर त्यो ट्यालेन्टहरूलाई आइडेन्टिफाई गरेपछि अनि उनीहरूसँग चाहिँ काउन्सिलिङ गर्ने, अब एज ग्रुपको छ भने एज ग्रुपमा ल्याएर खेलाउने, इभन हामीले स्कुलहरूमा गरिरहेको छौँ। विशेष गरेर आर्मी स्कुलहरूमा नि एनसिसीकै बच्चाहरू पनि कोही त्यस्तो किसिमको पोटेन्सियल छ भने चाहिँ उनीहरूलाई हामीले चाहिँ अब कोनेक्ट गरेर ल्याएर रेगुलर ट्रेनिङहरू दिने गरेका छौँ।
0: मैदानमा खेलाड़ीहरूको प्रदर्शनलाई सबैभन्दा नजिकबाट निहाल्ने निष्पक्ष साक्षी हुन् एम्पायरहरू। उनीहरूको बुझाइमा आर्मी क्लबका खेलाड़ीहरूमा अनुशासन, एकाग्रता र खेल भावना सबैका लागि अनुकरणीय पक्ष हुन्। निर्णयलाई सम्मान गर्ने प्रतिस्पर्धी टोली प्रति खेल भावना प्रदर्शन गर्ने तथा टोलीको सामूहिक सफलतालाई प्राथमिकता दिने संस्कार नै सैनिक अनुशासनको प्रतिफल भएको एम्पायर राम कैलाश यादवको बुझाइ छ।
11: तीनवटा विभागीय टिमहरू छ, विभागीय टिम मध्ये आर्मीको डिसिप्लिन राम्रो स्तरको छ। क्याप्टनदेखि लिएर 11 प्लेयर र अन्य सब प्लेयर हुन्छ नि, 14-15 कोच सबै राम्रा छन्। कुनै इन्डिसेन्ट बिहेभियर छैन आर्मीको, प्राय डिसेन्टै एकदम राम्रो बिहेभियर हुन्छ। टिम वर्क पनि छ, कपरेसन छ, कप्तानको नियन्त्रण हुन्छ खेलाडीमाथि, गेमको जे ग्रेभिटी छ, स्पिड छ, गेममा जुन भिड्नु पर्ने जुन कुरा छ त्यो सबमा छ। अब आउट अफ फिल्ड पनि अब एउटा डिसिप्लिन छ, इन्स्टिट्युसनल डिसिप्लिन छ, टिम वर्क राम्रै छ। हाम्रो दुई तरहको टिम छ, 10 टिम खेल्छौ, अरू क्षेत्रगत टिमहरू छन् र विभागीय टिममा आर्मी पुलिसको र सशस्त्रको टिम छ। यसमा कुनै टिम भन्दा आर्मी कम छैन, करिब करिब अगाडि नै छन्। भविष्यमा पनि अब टिम त इन्डोर्स भइहाल्छन्, केही नयाँ केही त आउन सक्लान्, तर आर्मीको डिसिप्लिन, आर्मीको टिम वर्क, आर्मीको सक्सेस राम्रो रेटमा रहेको छ, त्यो राम्रै गरिरहेको छ। समग्रमा भन्नुपर्दा हामी सन्तुष्ट छौ।
1: आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका धेरै खेलाड़ी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन्। क्लबमा उपलब्ध नियमित अभ्यास, व्यवस्थित प्रशिक्षण, उत्कृष्ट सुविधा तथा सैनिक अनुशासनले खेलाड़ीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि अझ सक्षम बनाएको छ। पुनः मुख्य प्रशिक्षक अनिल मण्डल,
8: त्रिभुवन आर्मी क्लब क्रिकेट टीमको स्थापना हुँदाखेरि मैले चाहिँ अनुभव गरेको सबभन्दा ठूलो सपोर्ट चाहिँ हाम्रो विभागको धेरै हेल्पफुल छ। एज अ प्लेयरलाई अब जे चिज चाहियो, जुन रिसोर्सेसहरूको कमी भइरहन्छ त्योमा चाहिँ धेरै ठूलो योगदान गरेर हाम्रो विभागले अहिलेको प्लेयरहरूलाई पनि माथि उठ्नलाई, जसरी अब प्रदेशमा पनि छ तर जुन विभागले हाम्रो विभागले गरिरहेछ हरेक चिजमा, हरेक सेक्टरमा हेरिरहेछु मैले, विभागको धेरै ठूलो भूमिका रहेछ। जे चिज पाउनु पर्ने अरू ठाउँमा पाइरह हुँदैन, विभागहरूले गर्दाखेरि चाहिँ अहिले हाम्रो नेपाल क्रिकेटमा धेरै ठूलो योगदान पुगिरहेछ। नेसनल टिममा पढ्नलाई, प्लेयरलाई ग्रुम गर्नलाई जुन विभागले सपोर्ट गरिरहेछ त्यो चाहिँ धेरै ठूलो योगदान छ विभागको, हाम्रो आर्मी क्लबको।
0: खेलकुदमा समर्थकलाई टोलीको 12 खेलाड़ी मानिन्छ। कुनै पनि टोलीको सफलतामा समर्थकको प्रेम, ऊर्जा र विश्वासको महत्वपूर्ण भूमिका हुन्छ। नेपाली क्रिकेटका समर्थक त झन विश्वमै चर्चित छन्। राष्ट्रिय टोली मात्र होइन, घरेलु क्रिकेटमा समेत समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिन्छ। त्रिभुवन आर्मी क्रिकेट क्लबले स्थापना कालदेखि नै समर्थकहरूको गहिरो माया र साथ पाउँदै आएको छ।
12: रिजनल गेमहरूमा चाहिँ आर्मी क्लब, पुलिस क्लबहरू सबै हुन्थ्यो। सो आर्मी क्लब चाहिँ पहिलादेखि नै स्ट्रङ क्लबको रूपमा चाहिँ नेपालमा अब स्थापित छ। पहिलादेखि नै अब नेसनल प्लेयर्सहरूदेखि लिएर आर्मी क्लब भन्ने बित्तिकै एउटा स्ट्रङ टिम, यसले चाहिँ जित्न सक्छ है टुर्नामेन्ट भन्ने खालको चाहिँ जहिले नै आउँथ्यो क्या पहिल्यैदेखि। सो अनि अहिले पनि अब विनोद भण्डारी राईहरू हुनुहुन्छ होइन, यता अब दिन साथीहरू होइन, राम्रो राम्रो प्लेयरहरूको अहिले पनि छ सम्पर्क हामी दाई जे होस्। आर्मी क्लबले चाहिँ पहिलादेखि नै अहिलेसम्म चाहिँ लिगेसी मेन्टेन गरिरहेको छ। होप यसले चाहिँ पछि चाहिँ यो लिगेसी मेन्टेन गरोस्।
13: मेरो घर मोहलपुर, नेपाल आर्मी क्रिकेटलाई फलो गरेको चाहिँ 4-5 वर्ष भयो, विगत धेरै लामो समयदेखि फलो गरेको। मलाई चाहिँ एकदमै मनपर्छ हाम्रो आर्मी क्रिकेट टिम, किनकि उहाँहरू मैदानमा उत्रिने बित्तिकै एकदमै तपाईँको साहसीको पहिचान र एकदम डिसिप्लिन हुनुहुन्छ हाम्रो टिम, आर्मी टिम, र एकदमै फिजिकल्ली फिट, मेन्टल्ली फिट, हेल्दी, टिमवर्क सबै कुरा झल्किन्छ। एउटा राम्रो क्रिकेट टिममा हुनुपर्ने गुणहरू सबै झल्किन्छ।
14: हाम्रो कतिजना खेलाडीहरू चाहिँ राष्ट्रिय टिममा पनि खेल्नुहुन्छ, उहाँहरूको खेल पनि धेरै राम्रो छ। उहाँहरूको खेलले गर्दाखेरि हाम्रो नेपाल आर्मीको पहिचानलाई पनि अझै माथि पुग्न मद्दत गरेछ भनौँ न।
1: यसरी त्रिभुवन आर्मी क्लब अन्तर्गत रहेको क्रिकेट टीमले नेपाली खेल क्षेत्रमा ठूलो छाप कायम गरेको छ। सैनिक अनुशासन, राष्ट्रप्रेम र सामूहिक भावनालाई आत्मसात गर्दै नेपाली सेनाले नेपाली क्रिकेटलाई केवल खेलका रूपमा नभई राष्ट्रिय गौरवका रूपमा अघि बढ़ाइरहेको छ। यो सफलताले अझै उचाइ लियोस्। नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट शुभकामना। श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हस्त श्रोता, आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक जमादार सरिना सापकोटा पनि विदा हुन्छु। नमस्ते।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: பெரிய பொருட்கத்தை ஏற்றுமா கேட் நிகழ்
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: हिरा सुनचाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहना सँग नयाँ गहना पनि साटफेर गरिन्छ।
6: सम्पर्क
7: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
2: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 98-164-48-838 र 98-062-45-818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
9: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
8: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
9: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
8: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97-452-27-974। सेवा गर्ने मौका दिनुहोस्।
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू,
10: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
12: छोराले खोजेको
13: आमाले रोजेको
12: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
13: गृहपति
12: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर,
13: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
12: का लागि आधिकारिक विक्रेता
13: मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
12: सम्पर्कका लागि फोन
13: 08259070753 र मोबाइल 98088640071।
12: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
13: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
14: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
15: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
14: 10 बेड आईसीयू सेवा,
15: 10 बेड एनआईसीयू सेवा,
14: 10 बेड एसडीयू सेवा,
15: नर्मल डेलिभरी तथा सीएस सेवा,
14: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
15: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
14: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
16: मेरी आमोइनी गर्थ बोलाएछ मागी, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
17: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
16: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
17: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो चाहिँ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
18: हामी कहाँ साल चिसो असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
19: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578-23894, 98478-14894।
20: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: इलाम झापा चिया बगान लीज प्रकरणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने
2: लीज दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ
1: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम पाउने 2 अर्ब रूपियाँ बचत काठमाण्डुका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा नदी किनारका परिवारलाई मासिक 15,000 अस्थायी बसोबास सहायता दिइने
3: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने
1: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय बजेटमा साना किसान स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड गाउँको विकासमा बजेट मौन
4: तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ 83% भूभाग भएको 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति आर्थिक समृद्धि शिक्षाको निम्ति के हुन्छ
1: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी कम्तीमा 10 जनाको मृत्यु हजारौं किलोमिटर क्षेत्र प्रभावित 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने
5: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ बालबालिकालाई राजनीतिको असर नपार्नु सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड़ दिनुपर्छ अब खबर सन्तोषी रावलबाट
6: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा ना मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको रिट दर्ता रोकिएको आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो
2: मुद्दाहरूको दर्पितको आदेश त्यहाँ रोकिएको हो कि भन्ने कुराहरू गर्नु भएको छ अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ
6: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4 वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन् सरकारले काठमाण्डु उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजु गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। पाँच भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
3: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सो भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
6: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित, स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
7: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको परेको एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरिरहेको छैन। त्यहाँ
8: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
9: कुनै गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
10: अनुदान र ऋणको भेज अन्तरलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नुभएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
4: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीकोलाई निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
6: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिल्लीराज खनाल,
11: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढ़ाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो आवश्यकता छ भन्ने मलाई लाग्छ।
12: बेरोजगारी बढ़ेको छ, मध्यपूर्वको द्वन्दका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रै साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
11: तपाईँले एकदम एकदम एकदम खोस मूलको कुरा उठाउनुभयो। अब मैले त्यसैले पनि अनुत्पादक खजुर खर्च भनेको कारण त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढ़ेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षकै प्रतिवेदनले भनिहाल्छ, जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू, के अरे ठुला ठुला प्रोजेक्ट ल्याउनुहुन्छ जसको कुनै सम्भावना अध्ययनै भएको छैन, सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तरण नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि धेरैवटा रेक कसरी छुट दिनुभएको, कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्टोर्सनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाट छ त्यो बढी पार्टीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढंगले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
6: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधूरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगम को स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। साझा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ। बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
13: झन्डै 300 जति चाहिँ बाल बालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
14: 1400 भन्दा बढ़ी बाल बालिका प्रभावित। रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला। संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: किसानहरूका लागि खुशीको खबर।
16: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
15: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
16: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू?
18: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857972।
19: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
1: हो, बाँकी जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा 2 महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो।
20: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 जनामा गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ।
21: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ हामीले फेला पायौं। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो।
20: डुडुवा गाउँपालिकामा 3,845 बालबालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
22: जति हुन्छ सानैमा वृद्धि विकास हुन्छ, 2 वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको पनि हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नुलाई।
20: राप्ती सुनारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
23: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
20: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्मर सुनार।
13: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको 5 वटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौं र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1,000 दिनका आमा र बच्चाको पोषण को अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20,400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1,100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
20: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
24: स्वजन्य भनेर चाहिँ छोरा बुहारीले पनि अनि त्यसपछि बसेर पनि पोषणयुक्त खानेकुरा फलफूलहरू हरेक कुराहरू चाहिँ बढी खुवाउने, तर छोरी त अर्काको घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ हाम्रो त्यो तथ्याङ्कले भेटा।
20: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने।
25: बहुकुनी धान 1, बहुकुनी धान 2, हरदिनाथ 3, हरदिनाथ 2, हरदिनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
1: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञसँगको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
26: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
27: कहाँ सुत्नु,
0: मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
2: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाइबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
26: एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
3: क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
7: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नार्का कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा।
25: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ। सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुखा 5 र सुखा 6 छ। त्यसै गरी हामीसँग दुईटा अरू छन्, बहुगुणी धान 1, बहुगुणी धान 2। त्यसै गरी हामीसँग 1-2 अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहिँ अरू धानहरू भन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढी भन्दा बढी उत्पादन दिन्छ।
8: यहाँले भन्नुभएको सुक्खा 1 देखि 6 त्यसपछि हर्दीनाथको कुरा गर्नुभयो, त्यो यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्दैन?
25: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तीन ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कम्पनीहरू छन्, सिड कम्पनीहरू, बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहिँ पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
8: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
25: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
8: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
25: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो, र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुक्खा 3 मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले यस सुक्खा 3 रोजेका छन्। त्यस्तै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो, सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
8: तराईको लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो, डुबान पनि
25: सहने। हजुर, यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हर्दीनाथ 5 छ, हरदिनाथ दुई छ तीन छ यिनीहरू 115 देखि 125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुखा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौँ। त्यसै गरी सर्जु 52 छ। सर्जु 52 चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्। त्यसले सुखा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
8: यसको उत्पादन समयावधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
25: अहिलेको सुखाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौँ, बढी उत्पादन पाउन सक्छौँ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुखामा राम्रो काम नगर्न सक्छन्, होइन, जसले गर्दा उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मालमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
8: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
25: एकदम राम्रो क्वेशन उठाउनु, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भन्ने। त्यसको लागि पूर्वतिर तरहरा एक हुन सक्छन्, त्यसै गरी सुखा धानहरू 1, 2, 3 हुन सक्छन्, होइन, 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुखा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुखा 3, बहुगुनी 2 यी जातहरू छन्। अलि उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौँ।
8: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ सर्नुपर्ने बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
25: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। टाढा स्केप भन्छौँ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप
8: गर्न
25: त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
4: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाण्डु उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ र दक्षिण मध्य चीनमा भीषण बाढ़ी 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
6: ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
9: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
6: त्यही त खै, यिनलाई चेत किन नआउला?
9: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
10: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
3: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
3: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98478443 र 98478464

0: फारम वितरण वैशाख 29 गतेदेखि फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र कक्षा सञ्चालन जेठ 21 गतेदेखि सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूहका लागि 240 जना
1: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9858761051 र 9858761052 कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
1: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
3: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
4: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
1: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै

0: तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
1: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
2: हेरा सुनचाँदी पसल, तुलसीपुर 5 दाङ पिपल बोर्डदेखि दक्षिण तर्फ।
0: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 98164848 र 98062485818। एक पटक सेवा गर्ने मौका दिनुहोस्। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
5: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
5: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
3: किसानहरूका लागि खुसीको खबर,
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98578-23-971।
6: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जितेर यसको सरसफाई गरौँ है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी

0: वन लाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
5: 2082 सालको एसटी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
4: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
5: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
4: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
5: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
4: सम्पर्क घोराई 98578-30-715,
5: तुलसीपुर 98578-61-51,
4: लमही 98578-50-707।
5: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
11: जनहितमा रेडियो प्रकृति
12: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
11: तपाई सँगसँगै

0: होइन काइलो बा, तपाईँ सधैँ आया आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
0: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: छोराले खोजेको,
9: आमाले रोजेको,
8: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
9: गृहपति,
8: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर।
9: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
8: का लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
8: सम्पर्कका लागि फोन
9: 08259075 र मोबाइल 9808864071।
8: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
10: 10 बेड आइसीयू सेवा,
11: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9847840188।
15: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857820756।
17: खुसीको खबर,
18: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822856576।
17: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
19: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
20: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847830627 र 9825227062।
19: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: राख्ने सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
2: अनि कङ्गोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको WHO द्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार, अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन WHO ले 6 टन औषधि सहितका सामग्री पठाएको छ। WHO ले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि PPE सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेहब्रेयससले बताएका छन्। नैरोबीबाट BBC संवाददाता थोमस मकवाना भन्छन्,
3: This current strain of the virus does not have a vaccine.
2: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत ICC ले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। ICC ले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई ICC र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छुट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाई छ। यसअघि कयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो BBC नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
4: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
2: झण्डै 2 साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ 3 पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च
5: अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
4: प्रशासनमा लिट दर्ता गरिदिने दर्पित गरिदिने दर्ता गर्ने सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ चाहिँ यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफूले चाहिँ त्यो कार्यलाई स्वतन्त्र हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नु हुन्छ र दर्ता गर्ने अथवा त्यो प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही टिप्पणी गर्नु छैन।
5: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
1: पहिलो चुनौती त के छ भनेदेखि अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
5: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
1: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको पनि चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जस्तो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
5: गराएर आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ।
1: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
5: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गतिरोध ल्याउने पो छाट्छ भन्ने लाग्छ तपाईँलाई?
1: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई स्विफ्ट र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
5: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
1: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई नै आफ्नो ठाउँमा राखेर उसले अगाडि बढ्नु।
5: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखे। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
6: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
5: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनो अशोक दाहालबाट।
7: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लन्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रूवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रूवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
5: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

त्यो शाश्वत सत्य के हो त भन्दा आत्मज्ञान। आत्मज्ञानद्वारा अष्टावक्र गुरुले राजा जनकलाई दीक्षित गराउनु भयो, ज्ञानी गराउनु भयो। जब राजा जनकको तेस्रो नेत्र खुलेर त्यो दिव्य ज्योतिको त्यो परमात्माको जब दर्शन गर्नुभयो आफै भित्र, तब राजा जनकले देखेको सपना अनि विपना अवस्थामा जुन उहाँले भोगिराख्नु भएको भोग संसार थियो, योबाट उहाँले माथि उठ्ने कोसिस गर्नुहुन्छ। हेर्नुहोस् त, गुरुको कीजिए दण्डवत कोट कोट प्रणाम, किचन जाने भृङ्गको गुरु करले आप समान भनेर सन्तहरू यसरी बताउनुहुन्छ। साँच्चै हेर्नुहोस् त, अष्टावक्रले राजा जनकलाई आफू समान बनाइदिनु भयो। गुरु त यस्तो हुनुपर्छ, जब गुरुले आफू समान बनाउने क्षमता राख्दैन ऊ गुरु हुन सक्दैन। तब राजा जनकले 8 वर्षको बालक भन्नु भएन, उहाँले गुरु मान्नुभयो। आज हजुरहरूलाई यो सर्वविदितै छ, ज्ञान छ। राजा जनकको गुरु अष्टावक्र, सानो बालक। आज तपाईँ हामीले गुरुमा मतभेद ल्याइराखेका छौ, भिन्नता ल्याइराखेका छौ, गुरुको नाममा आज हामीले दिवार लगाइराखेका छौ। समयका म्याहान पुरुष, समयका सद्गुरुहरूले हजुर हामीलाई सम्झाउनुहुन्छ, बुझाउनुहुन्छ यो ज्ञानको विषयलाई लिएर, नामको विषयलाई लिएर। साँच्चै यो संसार एउटा सपना हो त? राजा जनकले सपनाई त देखेका थिए, तर यो संसार सपना झै छ। सत्य के हो भन्दा, सत्य चाहिँ परमात्माको दर्शन, त्यो ज्योति स्वरूप परमात्माको दर्शन चाहिँ सत्य छ। अनि त्यो सत्य चित्त आनन्द स्वरूप जब हामीले हाम्रो अन्तर्हृदय जगतभित्र प्राप्ति गर्दछौ, तब मात्रै तपाईँ हामीहरूको जीवन महान अनि धन्य बन्नु सक्दछ। जसरी राजा जनकले आफ्नो जीवनलाई महामानव बनाउनको निम्ति गुरुको शरणमा जानु भएको थियो, उहाँले गुरु धारण गर्नुभयो। गु नाम अन्धकार, रु नाम प्रकाश। जब उहाँले अन्धकारलाई हटाएर प्रकाशको दर्शन भयो अन्तर्हृदय जगत भित्र, घटाकाश भित्र, तब राजा जनकले आज संसारमा इतिहास रचेर जानु भएको छ। इतिहासको पानामा आज राजा जनकको नाम स्वर्ण अक्षरले लेखिएको छ। हेर्नुहोस् त, अष्टावक्रले कुन ज्ञान दिनुभयो राजा जनकलाई, जो उहाँको सपना र विपनाको भ्रम तोडिएर उहाँले आफ्नो जीवनलाई अध्यात्ममय, ज्ञानमय, शान्तिमय अनि आनन्दमय बनाउने प्रेरणा मिलेको थियो। हो, त्यो ज्ञानको खोजी तपाईँ हामीले पनि गर्नुपर्छ है। हजुर, हामीले पनि जीवनमा त्यो आत्मा साक्षात्कार गर्नुपर्छ, आत्मा ज्ञानलाई जान्नुपर्छ। यदि आत्मा ज्ञानलाई जान्न सकेनौ भने यो जीवन तपाईँ हामीहरूको बेकार जानेछ। यसैले त सपना झैं संसार छ भनेको, भुल्नु नै बेकार छ। यो संसार सपना झैं छ है, आँखाको पल्का झप्का खाएको जस्तै यो संसार छ। थाहा छैन कुन पल तपाईँ हामीहरूको अन्त्य हुने हो भनेर। यो संसारमा हजुरहरूले कतिखेर विदा लिएर जाने हो कसैलाई पनि थाहा छैन। थाहा छ भन्नुहोस् त, यो संसारमा आउने त डेट तपाईँ हामीले पायौं, तर जाने डेट हामीलाई दिएन, कसैले पनि दिनु सक्दैन। ल भाइ, तिमी यतिखेर यति बजे तिमी यो संसारबाट जानेछौ भनेर कसैले भनेको छैन नि। त्यसैले त यो संसार एउटा नाटकशाला हो, यो मायावी संसार हो। यो मायाली संसारमा तपाईँ हामीले परमात्माको भजन गरौं, प्रभुको भक्ति गरौं। जो भक्तिको कमाई तपाईँ मेरो साथमा जान्छ, अरू कुनै पनि कमाई, यो संसारको धन दौलत, संसारको वस्तु तपाईँ हामीहरूको साथमा जानु सक्दैन। अनि साथ नजाने चीजलाई तपाईँ हामीले आज मेरो भन्दैछौ। त्यसैले सन्तहरू बताउनुहुन्छ, मेरो मेरो भन्दा भन्दै जानु पर्ने छोडेर। हो कि होइन भन्नुहोस् त, यो पनि मेरो भनेका छौ, त्यो पनि मेरो भनेका छौ, अन्त्यमा त खाली हात जानु पर्छ, फेरि पनि मेरो भन्न छोडेका छैनौ। यो मेरो हो नि, यो मेरो भन्दा भन्दै तपाईँ हामी यो संसारबाट बिदा लिएर जाने दिन आइसक्यो। फेरि पनि तपाईँ हामीहरूको बुद्धि र विवेकको ताला खुलेको छैन। बुद्धि र विवेकको ताला खोलिनको लागि समयको सद्गुरुको आवश्यकता पर्दछ, समयको गुरुको आवश्यकता पर्दछ, तत्ववेता महान पुरुषको आवश्यकता पर्दछ। जसरी राजा जनकलाई आवश्यकता परेको थियो, हजुर हामीलाई पनि त्यस्तै गरी समयका तत्ववेता महान पुरुष सद्गुरुको आवश्यकता पर्छ। त हजुर हामीले पनि गुरुको खोजी गरौं है। गुरुको खोजी गर्यौं भने पक्कै पनि तपाईँ हामीहरूको जीवन पनि महान अनि धन्य बन्नु सक्दछ। यदि होइन भनेदेखि तपाईँ हामीहरूको जीवन त्यसै लहाई लहाईमा बितिराखेको छ। हिजो यो संसारमा आएको भोलि जानुपर्ने, दुई दिनको नाटकशाला भनेर त्यसैले जीवनलाई बताएको, याद गर्नुहोस् त, हो कि होइन? हिजो आएका थियौं, भोलि जानुपर्छ, अनि यो बीचको जुन नाटक छ

संसार खेल छ नि यो खेललाई चाहिँ तपाई हामीले सारा संसार भनेका छौं दुनिया भनेका छौं अनि यही दुनियाको बीचमा हाँस्दा हाँस्दै खेल्दा खेल्दै रुँदा रुँदै दुःख सुखको बीचबाटै तपाई हामी फेरि एउटा बगैँचामा फुलेको फूल जस्तै चपक्क टिपेर भगवानले लिएर गएर आफ्नो चरणमा राख्नुहुन्छ यदि त्यस्तो योग्य छौं भने यदि छैनौ भने त कसैले त्यो फूललाई लगेर फेरि अन्यत्र कहीँ पनि फालिदिनु सक्छ हामी त सुन्दर फूलबारीको फूल हौ गुरु महाराजजीले आज तपाई हामीलाई गुरुले आज हामीलाई त्यो सुन्दर फूल बनाइदिनु भएको छ अनि त्यो फूललाई तपाईँ हामीले यदि अनादर गर्यौं कुसंगतमा लगायौं कुमार्गमा लगायौं कुभक्षणमा लगायौं त कुसंगतले तपाईँ हामीलाई कहिले पनि महान अनि धन्य बनाउनु सक्दैन त्यसले संगत गर्नु साधुको रे जसको संगत गर्छौ त्यस्तै नै तपाईँ हामीलाई फल मिल्छ अब फूलको संगत कसले गर्छ भमराले गर्छ झिङ्गाले त पक्कै पनि गर्दैन फूलको संगत कसले गर्छ माउरीले गर्छ जसले मह जस्तो त्यति अमृतमय तुल्य मह प्रदान गर्छ किनकि त्यही फूलको संगतले हो तर झिङ्गाले त्यही फूललाई स्पर्श गर्यो भने पनि मह प्रदान गर्न सक्दैन हो गुरु महाराजजी आज त्यो फूल हो त्यो भमरा हो जसले तपाईँ हामीलाई त्यो मिठो अमृत जस्तै तुल्य जुन मह रूपी ज्ञान छ त्यो प्रदान गर्नुहुन्छ त्यसैले गुरु महाराजजीलाई तपाईँ हामीले जीवनमा धारणा गरौं गुरुलाई तपाईँ हामीले जीवनमा प्राप्ति गरौं तब मात्र हाम्रो जीवनमा भएको अन्धकार हटेर प्रकाशको दर्शन हुन सक्छ मानिलिनुहोस् अहिले अँध्यारो भएको छ हजुरहरूको जीवनमा एक प्रकारको सोचौं त यो अँध्यारो जीवनभर रहँदैन तर भोलि बिहान जब सूर्य उदय हुन्छ तब यो अन्धकार सबै हटेर जान्छ अनि अन्धकारलाई दूर कसले गर्यो हटायो कसले प्रकाशले त्यसैले त्यो प्रकाशको दर्शन तपाईँ हामीहरूको जीवनमा अनिवार्य छ है अन्धकारलाई हटाउनु पर्यो प्रकाशको दर्शन गर्नु पर्यो राजा जनकले पनि आफ्नो जीवनमा अन्धकारलाई हटाएर प्रकाशको दर्शन गर्नुभएको त स्वयं आफै त भएन त उहाँले पनि गुरु धारण गर्नुभयो त्यसैले हाम्रो मनमा भएको मैलोलाई पखाल्नको निम्ति यो संसार रूपी सागर भित्र रहेर सत्सङ्ग रूपी गंगामा गोता लगाएर मनको मैलालाई पखाल्न सकिन्छ सत्सङ्ग रूपी गंगाले मात्रै मनको मैला पखालिन्छ है यदि मनको मैला पखाल्नको लागि हजुर हामीले पक्कै पनि सत्सङ्ग रूपी मान सरोवरमा गएर गोता लगायौं भने मात्रै मनको मैला पखाल्न सक्दछौ एउटा बुढी आमाको कथा आउँछ नि उहाँले सोच्नुभयो पक्कै पनि सत्सङ्ग रूपी गंगा भनिसकेपछि सत्सङ्गमा गएर गोता लगाउनु पर्ने थियो तर के गर्ने उहाँले जीवनमा त्यो सत्य चीजको संगत कहिले पाउनु भएको थिएन भगवानको नामले मात्रै मन मैला पखालिन्छ भगवानको राम नामको सावनले मात्रै मनको मैला पखालिन्छ भनेर उहाँले सत्सङ्गमा सुन्नुभयो एक दिन त उहाँलाई लाग्छ पक्कै पनि यो राम नामको त सावन पो पाइन्छ कि भनेर उहाँ संसारमा भ्रमण लगाउनु भयो त संसार भ्रमण गर्दै जाँदाखेरिमा उहाँलाई एउटा सावन मिल्छ राम लेखेको सावन पक्कै पनि यो सावनले त मेरो मनको मैला पखाल्छ हेर्नुहोस् त उहाँले साबन ल्याउनु भयो बाल्टीमा साबन घोल्नु भयो अनि त्यो पानी पिउनु भयो त उहाँलाई त हेर्नुहोस् डिसेन्ट्री भयो डाइरिया भयो उहाँ धेरै बिमार पर्नुभयो त उहाँका परिवारले भन्नुहुन्छ आमा तपाईँलाई कसरी यो बिमार लाग्यो भन्दा एकजना सन्तले सत्सङ्ग सुनाउँदै हुनुहुन्थ्यो राम नामको साबनले मनको मैला पखाल्छ भनेर तर मैले त त्यही साबन ल्याएर प्रयोग गरेको तर म त संसारबाट नै विदा भएर जानु आँटे बाबु भन्नुहुन्छ हेर्नुहोस् यसको महत्व नबुझ्नाले सार नबुझ्नाले बाहिरी आवरणलाई खोललाई हेरेर मात्रै तपाईँ हामीले जीवनलाई सफल बनाउन सक्दैनौ आमाले त के बुझ्नु भएछ भन्दा राम नामको साबनले चाहिँ मनको मैला पखालिन्छ भनेपछि उहाँले बाहिरको केमिकल साबुन प्रयोग गर्नुभयो कपडा धुने साबुन प्रयोग गर्नुभयो जसले गर्दा उहाँको जीवनको अन्त अन्त हुनबाट उहाँ बाल बालले बच्नु भयो भनेर तपाईँ हामी सत्सङ्गमा सुन्छौ हेर्नुहोस् त भगवानको नाम त अजपा छ जप्नु पर्दैन अजपा नाम गायत्री मुनि नाम मोक्ष दायिनी भनेर बताएको छ तर उहाँले त बाहिरी केमिकल चीजलाई प्रयोग गर्नुभयो कहाँबाट भगवानको दर्शन हुने त्यसैले तपाईँ हामीले सत्सङ्ग सुन्दाखेरिमा कहिले पनि त्यो छोटो 2 सेकेन्ड 4 सेकेन्ड 10 सेकेन्डको भिडियो हेरेर तपाईँ हामीले पूरा जीवनको सारलाई त्यो सत्सङ्गको सारलाई बुझ्न सक्दैनौ सत्सङ्गको सारलाई बुझ्नु छ भने तपाईँ हामीले सत्सङ्गको धारालाई पक्रिनुपर्छ तब मात्रै तपाईँ हामीहरूको जीवन भक्तिमय अनि सत्सङ्गमय बन्नु सक्छ यदि होइन भनेदेखि तपाईँ हामीहरूको जीवन व्यर्थै जानेछ त्यसैले सन्तहरू बार बार तपाईँ हामीलाई सम्झाउनुहुन्छ यो सत्सङ्गले तपाईँ हामीलाई बार बार त्यो टनिकको काम गरिराखेको छ र यो सत्सङ्गले तपाईँ हामीलाई कुमार्गबाट सुमार्गमा लाग कुभक्षणबाट सुभक्षणमा लाग भनेर यसरी सत्सङ्गले सम्झाउँछ
त्यसैले सत्सङ्गलाई तपाईँ हामीले जीवनमा सधैँभरि रसस्वादन गरिराख्नु पर्दछ। सत्सङ्गले तपाईँ हामीलाई महान बनाउँदछ। सत्सङ्गले तपाईँ हामीलाई त्यो सपनाबाट उठ्ने एउटा आधार टेका दिन्छ, वैशाखी बनाइदिन्छ। गुरु महाराजजीले तपाईँ हामीलाई आज जुन ज्ञान दिनुभएको छ, जुन नाम दिनुभएको छ, त्यो माथि रहेर तपाईँ हामीले यदि मेडिटेसन गर्ने हो भने तपाईँ हामीहरूको जीवनलाई हामी फूलमय बनाउन सक्छौ। हजुर, हामीहरूको जीवन आनन्दमय बन्न सक्छ। जीवन त उत्सवमय जीवन हो नि, यो जीवन त आनन्दै आनन्दको घर हो नि। तर आज हामी दुःखको संसारमा जन्म लिएका छौ अनि दुःख मनाउ गरिराखेका छौ, दुःखी भइराखेका छौ। दुःखको कारण नि यही मन हो, सुखको कारण पनि यही मन हो। त्यसैले मनै मनुष्याणाम कारणबन्ध मोक्ष भनेर जरी धर्मशास्त्रले बताएको छ। यो मन नै बन्धनको कारण हो अनि यो मन नै मुक्तिको पनि कारण हो। यो मनलाई तपाईँ हामीले जति प्रफुल्लित बनायौं, जति खुसी दियौं, जति ह्याप्पिनेस हाम्रो जीवनमा ल्यायौं, त्यति नै तपाईँ हामी आनन्द खुसी होइन, जति तपाईँ हामीको मनमा दुःख दर्द भरेका कथाहरू ल्याउँछौ, कसैको जीवनलाई हेरेर मनलाई दुःखी बनाउँछौ, भनेपछि यो मनकै कारण त रहेछ दुःखी हुने पनि, अरू त कुनै पनि चिज छैन। त्यसैले यो मनलाई तपाईँ हामीले उत्सवमय बनाउनु पर्दछ है, आनन्दमय जीवन। यो आनन्द नै त जीवन हो नि। यो संसारमा जति पनि तपाईँ हामी दौड लगाइराखेका छौ नि, यो संसार त सपना हो नि। त्यसैले यो सपनामय संसारलाई तपाईँ हामीले पक्कै पनि, यो सपनामय संसारमा तपाईँ हामी रहेका छौ, तर योबाट थोरै माथि उठ्नुपर्छ राजा जनक चाहिँ। हजुर, हामी पनि सपना झैं संसारमा छौ है। त्यसैले यो सपना झैं संसारबाट थोरै माथि उठ्नको लागि सत्यको संगत गर्नु जरुरी छ। सत्यको संगतमा जब हामी प्रवेश गर्छौ, सत्यको संगतमा जब हामी प्रवेश गरिसकेपछि त्योबाट लिन सक्ने जुन आनन्द छ, अनि त्यो नै जीवनको पहिलो खुड्किलो हो, त्यो नै आनन्दको पहिलो स्वरूप हो। त्यो आनन्दको स्वरूपलाई तपाईँ हामीले जीवनमा पक्कै पनि प्राप्ति गर्न जरुरी छ। यदि तपाईँ हामीले त्यो आनन्दलाई प्राप्ति गर्न सकेनौ, त्यो आनन्दलाई तपाईँ हामीले बुझ्न सकेनौ भने यो जीवन पनि केही छैन। हेर्नुहोस्, कहाँ थियौं हामी, कहाँ आयौं, होइन? यो प्रभुको सुन्दर धाम हो, तर यसलाई तपाईँ हामीले बुझ्न सकेका छैनौ, चिन्न सकेका छैनौ। र मानव जीवनलाई महामानव बनाउनु छ भने पक्कै पनि त्यो सपना झैं संसारबाट केही माथि उठ्ने प्रयत्न गरौं। तब यो जीवन आनन्दमय, एकदम खुसीमय जीवन बिताउन सक्छौ। यो जीवनलाई तपाईँ हामीले जति सक्दो खुसी नै दिनुपर्ने हो नि, होइन? आनन्द नै सबै हामीलाई मनपर्छ। दुःख कसलाई मनपर्छ भन्नुहोस् त? दुःख कसलाई मन पर्दैन? धनी भएको सबैलाई मनपर्छ, गरिब भएको कसैलाई नै मन पर्दैन। तर के गर्ने, यो संसारको रित हो, कहिले धनी त कहिले गरिब बन्नुपर्छ। त्यसैले यो आनन्द जुन खुसी छ, खुसी हामीले बाहिर होइन आफै भित्र खोज्ने प्रयत्न गरौं। जब राजा जनकले गुरु धारण गर्नुभयो अष्टावक्रलाई, तब उहाँले खुसी आफै भित्र प्राप्ति गर्नुभयो, आनन्द आफै भित्र प्राप्ति गर्नुभयो। तब अष्टावक्र गुरुलाई भन्नुहुन्छ, गुरुदेव, म अब यो संसारमा बस्न चाहदिन, मलाई राज्य भोग गर्नु छैन, यो सबै कुरा म हजुरको चरणमा तिलाञ्जलि दिएर म अब सन्यास धारण गर्छु भन्नुहुन्छ। तब गुरु हेर्नुहोस् कति महान हुन्छन्। त गुरु भन्नुहुन्छ, होइन जनक राजन, हजुरले यही सुन्दर संसारमा बसेर हजुरले यो राज्य मेरो होइन, म राज्य गरिराखेको छैन, त गुरुको हो भनेर तिमीले मेरो चरणमा समर्पित गरिदिएर तिमीले राज्यलाई चलाउनु, मेरो आज्ञालाई शिरोधार गरेर भनेर जब अष्टावक्र गुरुले यसरी आज्ञा दिनुहुन्छ, हेर्नुहोस् त गुरु कति महान हुनुहुन्छ। तर आज हामीले यही गुरुको महत्व नबुझ्नाले, ज्ञानको महत्व नबुझ्नाले यो सपना झैं संसारमा तपाईँ हामीले जीवनलाई लगाइराखेका छौं। यो सपनाबाट केही माथि उठ्ने प्रयत्न गरौं। भगवानको भजन गर्दै, भक्ति गर्दै आफ्नो जीवनलाई अध्यात्ममय, ज्ञानमय, शान्तिमय, उत्सवमय बनाउने प्रेरणा तपाईँ हामीहरूको जीवनमा सधैँभरि जागरूक होस् भन्दै मेरो विचारलाई यहीँ नै विराम दिन चाहन्छु। हरिओम।

साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।